0: उनले भनेकी छन्। धेरै बिरामी भएको वार्डमा भूमिमा सुत्नु पर्दा असहज लाग्ने भए पनि विकल्प नभएको उनको भनाइ छ। सोही वार्डमा पति श्यामचन्द्र अधिकारीको उपचारका लागि अर्की महिला पनि एक महिनादेखि कुरुवा बस्दै आएकी छन्। यसअघि उनले कलंकी स्थित नेशनल अस्पतालमा पतिको उपचार गराएकी थिइन्। थप उपचारका लागि दुई सप्ताहदेखि वीर अस्पतालको मेल मेडिकल वार्डमा उनी पतिसँगै बस्दै आएकी छन्। पतिको स्वास्थ्यका लागि प्राय सबै रात उनी नै कुरुवा बस्छिन्। तर अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था नभएकाले भूमै सुत्नुपर्ने बाध्यता रहेको उनले सुनाएकी छन्। चिसो भूमिमा म्याटका भरमा रात काट्नुपर्छ। चिसोका कारण शरीर दुख्न थालेको छ। उनले भनेकी छन् वीर अस्पताल मात्र होइन काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाले बिरामीको हेरचाहसँगै भूईको सुताई पनि झेल्नुपर्छ। गत साता गंगालाल अस्पतालमा आफ्ना बुवाको हेरचाहमा खटिएका चेतलालले पनि भूईमै सुतेको बताए। उनी बसेको जनरल वार्डमा पनि कुरुवाका लागि सुत्ने व्यवस्था थिएन। गंगालालमा क्याबिन र पोस्ट अपरेटिभ वार्डका कुरुवाका लागि सुत्ने मेचको व्यवस्था भए पनि अन्य वार्डमा भने छैन। उपत्यकाका टिचिङ वीर प्रसूति र कान्ति अस्पतालमा पनि अधिकांश कुरुवा भूईमै सुत्ने गर्छन्। आईसीयूका बिरामीका कुरुवाका लागि कुरुवा कक्ष तथा क्याबिनका कुरुवाका लागि मेच वा सोफाको व्यवस्था भए पनि जनरल तथा अन्य वार्डका कुरुवाका लागि भने त्यस्तो व्यवस्था छैन। काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भूईमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने जोखिम बढ़ेको छ। भूईमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: विभिन्न पाँच बुधे माघ सहित साउन सात गतेदेखि धनगढ़ीमा अनशन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीले पाँचौं दिनमा आफ्नो अनशन तोड्नु भएको छ। सरकार र उहाँबीच सोमबार सात बुधे सहमति भएपछि केसीले अनशन तोड्नु भएको हो। सरकार र केसीबीच कैलाली स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा 300 शैय्या पूर्ण क्षमतामा शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति तुरन्त व्यवस्था गरी एमबीबीएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

0: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर प्रधानमन्त्रीबाट हटाइएपछि प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेका छन्। जनस्तरबाट विरोध भइरहेको र चौतर्फी दबाव सिर्जना भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरी ती कर फिर्ता लिने निर्णय गराएका थिए। प्रधानमन्त्रीको यो कदमसँगै अर्थमन्त्रीले ल्याएको बजेटको औचित्य र नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलहरू आक्रामक बनेका हुन्।
5: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिलाई लिएर एमालेभित्र असहमतिका आवाज उठ्न थालेका छन्। शनिबार ओली र दाहालले पार्टीभित्र औपचारिक निर्णय नै नगरी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेका थिए।
2: लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड भएको छ। कांग्रेसका तर्फबाट प्रदेश सरकारमा रहेका पाँचजना मन्त्रीहरूको राजीनामा सोमबार मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष पेश गर्ने तयारी थियो। पाँचजना मन्त्रीहरूले पार्टी संसदीय दलको कार्यालयमा आफ्नो राजीनामा पत्र आइतबारै पठाइसकेका थिए। तर सोमबार उनीहरूले राजीनामा बुझाउने तयारी गरेको भए पनि कांग्रेसले राजीनामा होल्ड गरिदिएको हो।
5: त्रिभुवन विश्वविद्यालय त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक स्नातकोत्तर

0: तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ परीक्षा आचार संहिता तथा निर्देशन जारी गरेको छ। हालै एमबीबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि परीक्षालाई थप मर्यादित, व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउन कड़ा व्यवस्था लागू गरिएको डीनको कार्यालयले जनाएको छ।
1: रोपाई गर्नु मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजु भाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरोटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुनु भएको हो।
0: लमजुङमा एक वर्षको अवधिमा 3000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भाधान भएको छ। भेटरीनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 2082/83 3273 गाई भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो।
1: दक्षिण कोरियाबाट फर्केका नेपाली नागरिकका लागि रिटर्नी इनोभेटर्स फर नेपालको तेस्रो समूहका लागि आवेदन माग गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग के हामी परियोजना अन्तर्गत ईपीएस मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्केका व्यक्तिलाई उद्यमशीलता विकास र दिगो सामाजिक आर्थिक एकीकरणमा सघाउन सक्छौ भन्ने शीर्षक अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
0: सोमबार नेप्से परिसूचक 33.28 अंकले घटेर 2701.32 बिन्दुमा बन्द भएको छ। यो दिन अघिल्लो दिनभन्दा नेप्से परिसूचक प्रतिशतका हिसाबले 1.21% घटेको हो। नेप्से पछिल्ला 10 कारोबार दिनमा 2 दिन मात्र घटेको हो। केही दिनदेखि बढ़ेको बजारमा सोमबार भने नाफा बुक गर्ने हावी हुँदा असर देखिएको हो। यस दिनको कारोबारले बनाएको रातो मैनबत्ती आकृतिले आगामी दिनमा पनि बिक्री चाप बढ़ने संकेत गर्दछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीचको तनाव मत्थर भएको छ। सैन्य तनाव घटेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिका इरान सैन्य तनावमा विरामसँगै युद्ध विराम र रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन बारे वार्ता अगाडि बढ़ने आशा पलाएको छ। यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ। पछिल्लो पटक इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कार्यवाही रोकेको छ।
4: अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीगको खेलाड़ी अक्सुनमा राष्ट्रिय टोलीका मिडल ब्लकर चिरञ्जीवी खड्का र सनोज चौधरी सबभन्दा बढ़ी रूचाइएका खेलाड़ी बनेका छन्। ललितपुर स्थित होटल टुलिपमा आइतबार अबेर र रातिसम्म सम्पन्न अक्सनमा यी दुवै खेलाड़ीमाथि सहभागी एउटै सबै 6 वटै फ्रेन्चाइज टोलीले अधिकतम 1,20,000 रूपियाँ बोली लगाएपछि उनीहरू लक्की ड्र मार्फत आफ्नो टोलीमा आबद्ध भएका हुन्।
3: अब विचार विश्लेषण। उत्पादनमुखी अर्थतन्त्रको यात्रा शीर्षकमा गोर्खापत्रमा यादव देवपुटाको विचार छापिएको छ। प्रश्न भने मेटिसकेको छैन, नेपालमा संवादको इतिहास नयाँ होइन। विगतमा पनि यस्ता छलफल प्रतिबद्धता व्यक्त भएका र कार्यदल बनेका थिए, तर कार्यान्वयन कमजोर हुँदा निजी क्षेत्रको विश्वास बारम्बार टुटेको छ। त्यसैले अहिलेको प्रधानमन्त्रीबाटै भएको छलफलको सफलता पनि घोषणामा होइन, परिणाममा मापन हुने अपेक्षा छ। किनभने वर्तमान सरकार विगतको जस्तो अरूको सहारामा बनेको नभई झण्डै 2/3 बहुमतको शक्तिशाली जनमतबाट बनेको हुँदा काम गर्ने इच्छाशक्ति देखाएर अघि बढ़दै गए। विरोधका स्वरहरू धूमिल हुँदै जानेछन् र यो पहल नेपालको उत्पादनमुखी अर्थतन्त्र निर्माण, निर्यात विस्तार, रोजगारी सिर्जना, दिगो आर्थिक समृद्धितर्फको एउटा महत्वपूर्ण मोड़ साबित हुन सक्छ।
4: नेतृत्वमा युवा तर युवा संरचना नै व्यवहारी शीर्षकमा सरोज बानियाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। अबको आवश्यकता केवल खेलकुद मन्त्रालय होइन, युवा शिक्षा खेलकुद नवप्रवर्तन तथा उद्यमशीलता मन्त्रालय जस्तो आधुनिक सेना हो। राष्ट्रिय युवा परिषदलाई स्पष्ट अधिकार, बजेट र स्वायत्तता सहित पुनर्जीवित गरिनुपर्छ। स्थानीय तहदेखि संघीय तहसम्मै युवाको नीतिगत सहभागिता अनिवार्य बनाइनुपर्छ। युवा सांसद र मन्त्रीले आफ्नै पुस्ताको पक्षमा संसद र सरकारभित्र सशक्त आवाज उठाउनुपर्छ। नेपालको भविष्य केवल राजनीतिक स्थायित्वले निर्धारण हुँदैन, युवाको अवस्था र अवसरले निर्धारण गर्छ। यदि युवालाई संरचनागत रूपमा कमजोर बनाइयो भने आजको राजनैतिक परिवर्तन पनि असफल हुनेछ, किनभने कुनै पनि देश केवल अनुहार फेरिएर बदलिँदैन, नीति संरचना र सोच फेरिएपछि मात्रै बदलिन्छ।
3: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 12 गते मंगलबार, सन् 2026 जुलाई 28 तारीक असार शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पत्यार लाग्दो जामको समस्या हट्ने।
0: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने।
1: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
3: चामलहरू सस्तै होस्, केल चामलहरू सबै सुविधा होस् होइन, त्यही उपचारको लागि अलिकति कम होस् होइन,
4: जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुन परेको।
0: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले सुरुङ मार्गको विषयलाई प्राथमिकताका साथ छापेका छन्। आफ्नै देशको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालको नयाँ अध्यायमा प्रवेश भएको छ। सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सड़क सुरुङ युगमा प्रवेश पारेको हो। धादिङको सिस्ने खोला र काठमाण्डुको बलम्बुसम्मको सुरुमार्ग सञ्चालन नभए आयोसँगै नागडुङ्गा हुँदै राजधानी काठमाण्डु भित्रने र बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुने भएको छ। तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट नागडुङ्गाको एक घण्टा भन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महीनाभित्र काम सम्पन्न गर्ने गरी 2076 साल कार्तिक 4 गतेदेखि निर्माण शुरू गरिएको यो सुरुङमार्ग झण्डे 80 महीनापछि सञ्चालनमा आएको हो। हिजो उद्घाटनको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदू तोरु र सुरुङमार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङमार्गको उद्घाटन गर्नुभएको हो। नागडुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिला भए पनि नागडुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको बताउनु भएको छ।
1: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै 5 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसी र सरकार बीच 7 बुँदे सहमति भएको छ। सहमतिपछि डाक्टर केसीले अनशन तोड्नु भएको छ। बाजुराका गौमूल गाउँपालिका 2 घर भएका 42 वर्षीय चक्र बहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोड्नु भएको हो। सहमति पत्रको पहिलो बुदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 को दफा 12 को उपदफा 1 क बमोजिम कम्तीमा 300 शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढ़ाउने र यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ। सहमति पत्रमा डाक्टर केसी र सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको हो।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेका छन्। अस्ति आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 का 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको छ भने 9 जना घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ। परिवारको जेठो छोरो मेहताले गएको फागुनमा मात्रै विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 जना घाइते भएका जिल्ला प्रहरीकारले सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। त्यस्तै स्थानीय 9 जना घाइते भएका छन्। अस्ति राति नै झण्डै 10 बजेतिर केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। घटनापछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। देवानगंजमा 2 समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग बारेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच त्यो ठाउँमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। मुस्लिम आयोगका पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको छ। यसै गरी सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेश तहसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। सुरक्षा नेतृत्वमा फेरबदल बारेको खबर गोर्खापत्र दैनिकले छापेको छ भने शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको र पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको गुनासो र समस्यासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हिमस्टार गोल मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेशन हरेक जेनरेशन।
2: हिमस्टार फर अ कम्प्लिट होम।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन
0: बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हिमस्टार गोल मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, एक वर्षको नेट टिभी।

0: भित्र न र बाहिरिन सहज हुने पट्यार लाग्दो जामको समस्या हट्ने सरकार र डाक्टर गोविन्द केसीबीच सहमति केसीको अनसन तोडियो सुनसरीको कप्तानगंजमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार साउन 1 देखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ। असार 32 सम्मको बिजुली खपतको बिल 1 साउनमा वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने मध्यम वर्गीय ग्राहकलाई बढ़ी भार पर्ने उत्पादन लागत र 50 युनिटमै रहन रूचाउने ग्राहक बढ़ने सरोकारवाला बताउँछन्। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको खबर कान्तिपुरमा छ।
0: नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मेहनतमा अडिएको छ। घर निर्माणदेखि सड़क पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ। तर यही श्रम शक्ति धेरै समस्यासँग जुझ्नु परेको छ। धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता पनि छैन, त्यस्तै सामाजिक सुरक्षा र बीमाको पहुँच पनि धेरै टाढा छ। काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर अनौपचारिक क्षेत्रका श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य छन्। उनीहरूका समस्या गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कत्तिको छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्वपूर्ण छ। साथी महेश गेवालीले ललितपुरमा भेटिएका केही श्रमिकलाई तपाईहरूका समस्या के छन् भनेर सोध्नु भएको छ।
2: पंकज श्रेष्ठ रामेछाप चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ। अब तरकारी त्यति बढ्या छ। अब हामी त जम्मा 500-600 कमाउँछ, कहिले कहिले 1000 बाढ्छ, कहिले त 1 रुपियाँ पनि कमाउँदैन। अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ। त्यही पनि अब जोखिम भएर पनि बाध्यताले नै गर्नु पर्या छ। पहिला अलि सहज थियो भने अहिले फेरि यो टाइट पारिरहेको छ। अफिस टाइममा यताउता हिँड्नै दिँदैन। शिव आएको बेलामा अब जानु सकिँदैन। अब अफिस टाइममा चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदैन भनिदिन्छु कि। अब अहिले आएको सरकारले नै अब राम्रै गर्दै हुन्थ्यो, राम्रै भइदिए हुन्थ्यो भन्ने छ हाम्रो पनि।
3: आस्तिका गोपाली मकनपुर जिल्ला। तपाईँको बच्चाहरूको स्कुल फिर्तीहरू त्यतिकै महँगो हुन्छ। तपाईँको अब काठमाडौँ कोठाभाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न। पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरको तेल अब यति नै तोक्यो, कसैले 10,000 भने आउँछ एउटा रुमको, कसैले 9,000 भने आउँछ त्यही एउटा रुमको। मेन कुरा चाहिँ कोठा भाडाहरू अनि यो खानदेखि सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खानेहरूलाई चाहिँ। जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुनु पर्यो क्या। 6-7 हजार कोठा भाड तिर्यो भने खाने के त, उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो।
4: राजकुमार चौधरी जिराबनी गाउँपालिका। कुनै महिना काम पाउँछ, कुनै महिना बस्नै पर्छ। हामी जस्तो युवाहरू विदेश गएर आओ, आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ, त्यतिको काम सजिलो गरिदिनु पर्यो। हामीहरू जस्तै सिप सिकेको मान्छेहरूलाई काम दिलाउनु पर्यो र अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ, त्यस्तो नीति पनि लाउनु भएको छैन। सिपलाई कसरी सदुपयोग गर्ने त्यो भइरहेको छैन।
5: मेरो नाम ओमबहादुर श्रेष्ठ, मण्डल नगरपालिका छ। हामीलाई चाहिँ राम्रै छ सर, अरूलाई थाहा भएन होइन, हामीलाई चाहिँ राम्रो छ। यो महिना चाहिँ हामीलाई एकदम राम्रो छ। महिनामा पेमेन्ट हुन्छ, महिनाको 1 गते 2 गते सेलरी आउँछ, सेलरी आउँदा 40-45 ग्यापो पुगिन्छ। आफ्नो घर खर्चन चढ्यो, जान परिवारलाई भेट भयो, सबैजनासँग हाई हेलो पनि भयो। जहाँ पनि हाम्रो दुःख पेटै अघि बढ्ने हो, पेटकै लागि दुःख गर्ने हो। नेपालमै गर्दा पनि राम्रोसँग काम गर्यो भने पैसा छ, नेपालमै छ।
6: श्रमको लागि त्यस्तो केही आवाज उठ्या जस्तो लाग्दैन. 20 वर्षदेखि काम लाग्यो तपाईँको, 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि महँगी बढ्यो हेर्नु है.

0: सबै कुरा बढ्यो। हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नुको धेरै गाह्रो छ। सामानहरू सस्ती दियोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्। अब हामीलाई जुन उपचार हुन्छ नि, अब अहिले हामीले केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन, त्यही उपचारको लागि अलिकति कम होस् होइन।
1: बम्बई श्रेष्ठ
2: हामी साथीतिर दुर्गम क्षेत्रतिर
1: पुर्याइरहनु पर्यो, अब नपुग्यो भने के गर्नु, अब छोडौँ भने 2-4 पैसा दिए छैन, खानै परिहाल्यो, लाउनै पर्यो, झाम्रे धुनु भने के खट्नै पर्यो नि, अन्त 2-4 पैसा हुन्छ भनेर रुङ्नै पर्यो, खट्नै पर्यो, पहिला चाहिँ दर धर्मै जान्छ, दिने दिन्न अब के हेर्नु, नदिसकेपछि त्यही धर्म नै जानु पर्यो। सबै कुरामा भाउ फेरि महँगै छ, काम दामको अलिकता कमै।
3: दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
4: रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको छ। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोन वर्षा पुगेका बलरा नगरपालिका 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ असार 17 मा पक्राउ परेका थिए। सोन वर्षाबाट 2 बोरा यूरिया र 6 बोरा डीएपी मल किनेर साइकलमा ल्याउँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। मल तस्करीको आरोपमा दुवैलाई 18 असारमा भारतको बिहार स्थित डुमरा जेल चलान गरेको थियो। दुवैलाई धरौटीमा छुटाउन परिवारका सदस्यहरू निरन्तर डुमरा अदालत धाइरहेका छन्। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकको खबर कान्तिपुरमा छ।
3: काया खैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् 2050 हरेक वर्ष विश्वमा थप 4,30,000 मानिसको ज्यान जाने देखिएको छ। नेपाल सहितका गरीब तथा तल्लो मध्यम आय भएका मुलुकमा गर्मीजन्य मृत्यु अधिक हुने प्रक्षेपण एक वैज्ञानिक अध्ययनले गरेको हो। अध्ययनले नेपाल सहित विश्वका 18 देशलाई मोर्टालिटी कुलिङ ट्र्याप अर्थात अत्यधिक गर्मी र न्यून शीतलन कुलिन को दोहोरो जोखिममा रहेको समूहका रूपमा पहिचान गरेको छ। यो समूहमा नेपाल, पाकिस्तान, बंगलादेश, म्यानमार सहित दक्षिण एसियाली मुलुक, नाइजर, माली, बुर्किना फासो र चाड लगायत उत्तरी उप सहारा अफ्रिकी देश छन्। अध्ययन अनुसार 2050 नेपालको करिब 32% जनसंख्या त्यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ जहाँ अत्यधिक गर्मीका कारण प्रति 1,00,000 जनसंख्यामा थप 24 जनाको मृत्यु हुनेछ। त्यस्ता क्षेत्रमा प्रति व्यक्ति विद्युत खपत घट्दा बढ़दो गर्मीसँग जुझ्न आवश्यक पर्ने शीतलीकरण सुविधा विस्तार नहुने प्रतिवेदनमा उल्लेख छ। अमेरिकाको क्लाइमेट इम्प्याक्ट ल्याबले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अत्यधिक गर्मीबाट बस्न आवश्यक पर्ने शीतलनका लागि पर्याप्त विद्युत नहुँदा गरीब देशहरू बढ़ी जोखिममा हुनेछन्। अत्यधिक गर्मीका कारण धनी देशहरूमा एयर कन्डिशनर एसीको प्रयोग उल्लेख्य रूपमा बढ़ने तर गरीब देशका जनतासँग त्यसका लागि आवश्यक विद्युत र आर्थिक क्षमता नहुने अध्ययनमा लेखिएको छ। जलवायु परिवर्तनबाट हुने थप मृत्यु धनी देशको तुलनामा गरीब देशमा 10 गुणासम्म बढ़ी हुने खबर नागरिकमा छ।
5: अब विदेशको खबर। चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान, प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने उपकरणीयकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चिनिया कम्पनीलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी आई कम्पनीहरूले अनुसन्धान, विकास र परीक्षणका क्रममा चिनिया मोडेलहरू प्रयोग गरेका पनि उहाँको दावी छ। अमेरिकाले दुई देश प्रमुखको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र संचारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासनलाई अगाडि बढ़ाउँदै यसको सुधार गर्ने समेत अपेक्षा गरेको उहाँले बताउनु भएको छ।
6: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिक शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिए भने रूबेन ट्रम्पलन ट्रम्पल मनले दुई विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्राय लिङ्कले 149 बलमा शतक पूरा गरे। लाउरेन स्टिन काम्पले 59 रन बनाए। नेपालका करण केसीले भने 5 विकेट लिए। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले, नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग टूको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ।
5: अब केही खबर संक्षेपमा। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाण्डुको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाड़ी भागमा बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै राति बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
6: सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी गरेको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारको निर्णयले तत्कालका लागि कानूनी वैधता र निरन्तरता पाएको छ।
5: कुनै समय गाउँघरमा हरेक आँगन र भित्तामा गुड़ बनाएर बिहान बेलुका चिरबिराउने गौंथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको ठाउँ पक्की भवनले लिन थालेपछि गुड़ बनाउन उपयुक्त ठाउँ घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौंथलीको अस्तित्व संकटमा परेको सरकारवालाले बताएका छन्। दुर्लभ बन्दै गौंथलीको चिरबिर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै हिजो कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा राखी पूर्वपक्ष गर्ने आदेश दिँदा लिएका आधार र त्यससँग सम्बन्धित मुद्दाको सकल मिसेल झिकाउन आदेश दिएको हो।
5: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकोले अनावश्यक संचिति नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। आयल निगमले पूर्ण तौल भएको सिलिण्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन भने सकिरहेका छैनन्। काया कैरनमा अब पालो उखानको।
6: जसको हातमा सिप उसकै हातमा काम।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन। राजधानी भित्र न र बाहिरिन सहज हुने। पट्यार लाग्दो जामको समस्या हट्ने।
5: सरकार र डाक्टर गोविन्द केसीबीच सहमति। केसीको अनसन तोडियो। असारको बिजुलीमा भ्याट नलाग्ने। तिरिसकेको रकम समायोजन गरिने।
6: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो। रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
5: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह। आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार। नामिबियासँग 3 रनले पराजित।
5: र अन्तिममा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन सत्ता सहकार्य गर्ने ओली र प्रचण्डको सहमतिसँग सम्बन्धित छ। यहाँ प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने पछिल्लो सहमतिसँगै ओली र प्रचण्ड जस्ता देखिने व्यक्तिले गला मिलाउँदै हर्षित छन्। तर छेवैमा अर्का नेकपाका नेता माधव कुमार नेपाल जस्ता देखिने व्यक्ति हुनुहुन्छ। अनि सहमतिबारे उहाँ भन्नुहुन्छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु ठगी हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104
1: र विपद व्यवस्थापनका लागि 1177।
2: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
6: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
5: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144950450 र 98773133।
8: अबै सर्प मार्नु आमा, मार्नु नत्र चोक्छ यसले।
9: नाति छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
8: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
9: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
10: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
11: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

नमस्कार, सामुदायिक रेडियो आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। पर्व खबरका शीर्षकहरूबाट नागडुङ्गा सुरुङमार्गको उद्घाटन, अत्यावश्यक गाड़ीलाई मात्र अनुमति, दुर्घटनाको जोखिम कम र समयको बचत हुने अपेक्षा, डेंगू नियन्त्रणका लागि नगरपालिका गम्भीर रहेको नगर प्रमुख अर्यालको कथन, गजेहडामा डेंगू नियन्त्रण अभियान, लामखुट्टेका लार्वा र पिउपा खोजी गरी नष्ट, बुद्धभूमि नगरपालिकाद्वारा सहकारी संस्थालाई 13 बुधे निर्देशन, सुशासन र वित्तीय अनुशासनमा कड़ाई, पोषणका मुद्दा प्राथमिकतामा राख्ने कपिलवस्तुका पत्रकारहरूको 5 बुधे प्रतिबद्धता, मीडिया मार्फत रचनात्मक दबाव सिर्जना गर्ने उल्लेख, र कपिलवस्तुमा खरिद मुद्दाका उजुरी बढ़दै 90% मिलापत्रमै समाधान, 5 वर्षमा 1,939 मुद्दा प्रहरीमा।

0: विस्तारमा सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको उद्घाटन भएको छ। हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङमार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङमार्ग हो, जसले काठमाण्डु प्रवेश तथा बाहिरी यात्रुलाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक गाड़ी सेवाका गाड़ीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङमार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने विभागले जनाएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो घुमाउरो सड़क र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घण्टासम्म समय बचत हुने अपेक्षा गरिएको छ। साथै इन्धन खपत हुने र मालवाहक तथा यात्रुवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। सुरुङमार्गको लम्बाई झण्डै 2.5 किलोमिटर रहेको छ। अत्याधुनिक सीसीटीभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आगलागी नियन्त्रण प्रणाली, संचार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेशन प्रणाली, आपतकालीन उद्धार मार्ग जस्ता व्यवस्थापनले दुर्घटना वा अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ। डेंगी रोगको बढ़दो जोखिमलाई मध्यनजर गर्दै बाणगंगा नगरपालिकाले नगर स्तरीय डेंगी रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सोमबार नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा डेंगी रोगको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले डेंगू नियन्त्रणका लागि नगरपालिका गम्भीर रहेको बताउनु भएको छ। उहाँले नगरका सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
1: एक वर्ष यो अभियान सञ्चालन गरेका छौँ। वडा वडामा स्वास्थ्य कर्मीका साथीहरू, स्वास्थ्य चोरीका हाम्रा इन्चार्ज प्रमुख जीवनजी, स्वयंसेवीका महिला जीवनहरूलाई लिएर गाउँ पोल विकास संस्थाका केही हाम्रा साथीहरूलाई लिएर गाउँ गाउँ हामी बिहान हिँडेका छौँ प्रत्येक वर्ष। यो वर्ष पनि अब त्यो काम चाहिँ अभियान सुरु गर्छ। यसमा विशेष गरेर स्वास्थ्य कर्मी साथीहरूको अहम भूमिका छ र हाम्रा महिला स्वयंसेवीहरू त्यसमा सक्रियतापूर्वक लागेको छ। हाम्रो हामीले प्रत्येक वर्ष देखेका छौँ।
0: यस्तै कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका संयोजक अन्जान सिग्देलले डेंगी रोगको पहिचान, लक्षण, संक्रमण हुने स्थान, एडिस जातको लामखुट्टेको जीवनचक्र तथा रोगबाट बस्ने उपायको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले डेंगू सार्ने एडिस जातको लामखुट्टे मुख्यतया दिउँसो बढ़ी सक्रिय रहने स्पष्ट पार्नुभयो। साथै उहाँले डेंगीका प्रमुख लक्षणमा 5-6 दिनसम्म उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने, ढाड तथा जोड्ने दुख्ने, शरीरमा राता बिमिरा देखा पर्ने, बान्ता हुने लगायतका समस्या देखिने जानकारी दिनुभएको छ। डेंगू संक्रमण बाणगंगा नगरपालिकामा पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएको जानकारी दिनुभएको छ। डेंगी नियन्त्रणका लागि चिकित्सकहरूको सल्लाह अनुसार उपचार गर्ने, पर्याप्त आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ सेवन गर्ने, लामखुट्टेले फूल पार्ने स्थान खोजी गरी नष्ट गर्ने, व्यक्तिगत सुरक्षा अपनाउने, आवश्यकता अनुसार रासायनिक प्रविधिको प्रयोग गर्ने, स्वास्थ्य शिक्षा प्रवाह गर्ने तथा वातावरण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको छ। कार्यक्रममा नगर उप प्रमुख रीता कुमारी चौधरी, स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेल, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा संचारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। डेंगी रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बाढगंगा नगरपालिका चार गजेहडामा लामखुट्टेका लार्वा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सम्पन्न गरिएको छ। बाढगंगा नगरपालिकाको आयोजना तथा फेरमेट र कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा सञ्चालन गरिएको अभियान अन्तर्गत गजेडा बजार क्षेत्रका घर पसल सार्वजनिक स्थल तथा पानी जम्न सक्ने स्थानहरू खोजी गरी लामखुट्टेका लार्वा र प्युपा नष्ट गरिएको हो। अभियानमा वडा नम्बर चारका वडा अध्यक्ष छवि रेश्मी बकर, वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सुरक्षाकर्मी, युवा समाजसेवी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभाग रहेको थियो। कार्यक्रममा सहभागीहरूले डेंगी सार्ने एचिस जातको लामखुट्टेले सफा र जमेको पानीमा फूल पार्ने भएकाले घर तथा आसपासका क्षेत्रमा पानी जम्न नदिने, नियमित सरसफाई गर्ने र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिएका थिए। बाढगंगा नगरपालिकाले डेंगी नियन्त्रणका लागि जनचेतनामूलक तथा सरसफाई केन्द्रित यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। स्थानीय वासीले पनि सामूहिक प्रयासबाट मात्र डेंगु जस्ता सरुवा रोगको जोखिम न्यूनीकरण गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। बुद्धभूमि नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालित सहकारी संस्था मा सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने उद्देश्यले 2083 सालका लागि 13 बुधे निर्देशन जारी गरेको छ। नगरपालिकाले जारी गरेको निर्देशन अनुसार सबै सहकारी संस्थाले आगामी आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणका लागि समयमै लेखा परीक्षक नियुक्ति गरी तोकिएको अवधिभित्र लेखा परीक्षण सम्पन्न गरेर प्रतिवेदन नगरपालिकामा बुझाउनु पर्नेछ। संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापकले आफ्नो सम्पत्ति विवरण पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सहकारी संस्थाले संघीय सहकारी ऐन अनुसार आवश्यक विवरण हार्ड कपी र इमेल मार्फत नगरपालिकामा उपलब्ध गराउनुपर्ने कुपो मेष प्रणालीमा अनिवार्य रूपमा आबद्ध भई मासिक, चौमासिक र वार्षिक विवरण नियमित अध्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ। बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण, कर्जा सूचना केन्द्र तथा निक्षेप तथा कर्जा सुरक्षा कोषमा आबद्ध हुन पनि भनिएको छ। त्यस्तै खराब कर्जाको जोखिम व्यवस्थापन गर्न, खराब कर्जा 5% भन्दा कम कायम गर्न तथा सोभन्दा बढ़ी भएका सहकारीले शेयर लाभांश वितरण नगर्न निर्देशन दिएको छ। शेयर लाभांश र बोनस वितरण सदस्यको कारोबार तथा शेयर रकमका आधारमा मात्रै गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। नगरपालिकाले सहकारी शिक्षा, सामुदायिक विकास तथा सहकारी विकास कोषको रकम तोकिएको क्षेत्रमा खर्च गरी त्यसको विवरण पेश गर्न सहकारी अध्ययन अवलोकन भ्रमण नगरपालिकाको पूर्व जानकारी र स्वीकृतिमा मात्र सञ्चालन गर्न तथा व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धी मापदण्ड पालना गर्न समेत निर्देशन दिएको छ। यस्तै कर्मचारीको दरबन्दी र सेवा सुविधा सामान्य सभाबाट पारित गराई जानकारी गराउन तथा प्रत्येक वर्ष सामान्य सभा सम्पन्न गरेपछि त्यसको विवरण, निर्वाचनको नतिजा र सम्बन्धित कागजात 15 दिनभित्र कोपमेष प्रणालीमा प्रविष्ट गरी नगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। नगरपालिकाले यी निर्देशनको प्रभावकारी कार्यान्वयनबाट सहकारी क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र सदस्य मैत्री बनाउँदै समग्र सहकारी क्षेत्रको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको वरिष्ठ प्रशासकीय अधिकृत विष्णु प्रसाद भोसालले बताउनु भएको छ। खाद्य सुरक्षा तथा पोषणका विषयमा प्रमाणमा आधारित पत्रकारिता प्रभावकारी पौरवी प्रवर्धन गर्ने उद्देश्य सहित कपिल वस्तुका पत्रकारहरूले पाँच बुधे सामूहिक प्रतिबद्धता जनाएका छन्। लुम्बिनीमा सम्पन्न दुई दिने खाद्य तथा पोषण सम्बन्धी तथ्यमा आधारित पैरवी प्रवर्धन संचार माध्यमको भूमिका विषयक कार्यशालाको समापनका अवसरमा पत्रकारहरूले खाद्य सुरक्षा पोषण तथा खाद्य अधिकारका विषयले आफ्नो संचार माध्यम मार्फत प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रतिबद्धता अनुसार पत्रकारहरूले प्रमाणमा आधारित खोजमूलक पत्रकारिता मार्फत खाद्य सुरक्षा तथा पोषणका मुद्दालाई सशक्त रूपमा उठाउने, आफू कार्यरत संचार माध्यममा यस्ता विषयलाई प्राथमिकता दिने, खाद्य तथा पोषण क्षेत्रमा कार्यरत संघ संस्थासँग सहकार्यलाई निरन्तरता दिने, तीनै तहका सरकारलाई जिम्मेवार बनाउन तथा आधारित समाचार सम्प्रेषण गर्ने तथा खाद्य अधिकार पोषण र खाद्य सम्प्रभुता सम्बन्धी ऐन कानून कार्यान्वयनका लागि सरकारवाला निकायमाथि मीडिया मार्फत रचनात्मक दबाव सिर्जना गर्ने उल्लेख गरेका छन्। कपिलवस्तुमा घरेलु हिंसाका विषयमा पर्ने गरेको उजुरी मध्ये 90% बढ़ी मिलापत्र गर्ने गरिएको छ। विगत केही वर्ष अघिसम्म लाज, डर, तरास लगायतका कारण महिलाहरू आफूमाथि परेको घरेलु हिंसा सहेर बस्ने महिलाहरू अहिले भने खुलेर बाहिर ल्याउन थालेका छन्। श्रीमान, सासू, ससुरा लगायतबाट हिंसामा परेका उनीहरू अहिले भने न्यायका लागि बाहिर आउन थालेका छन्। घरमा सीमित हुने घरेलु हिंसा बाहिर आए पनि जिल्लामा भने अधिकांश मुद्दा मिलापत्रमा समाधान गर्ने गरिएको छ। खाना बस्न नदिएको, गाली गलौज गरिएको, कुटपिट, घरयासी, छैछगडा, विवाद दर्ता नगराएको लगायतमा उजुरी पर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयमा पाँच वर्षमा परेको कुल 1,939 उजुरी मध्ये 1,810 मिलापत्रमै समाधान गरिएको छ। गत आर्थिक वर्ष 2082-83 कुल 363 उजुरी परेकोमा 351 मिलापत्रमा समाधान गरिएको थियो। 12 मुद्दा मात्र थप कानूनी कार्यवाहीका लागि अदालतमा पठाइएको छ। आर्थिक वर्ष 2081-82 कुल 509 मुद्दा परेका थिए। ती मध्ये 476 मिलापत्रमा टुंगाइएको र बाँकी 21 मुद्दा अदालत पठाइएको प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहारी जानकारी दिनुभएको छ। सक्दो प्रयास गर्दा पनि नमिल्ने उजुरी मात्र अदालतसम्म पुग्ने गरेको उहाँले बताउनुभयो। हिंसा र दुर्व्यवहारका उजुरी बढ़े पनि 90% समस्या अदालतसम्म नपुगी समाधान गरिएको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलले देखाएको छ। महिलाका समस्यालाई प्राथमिकता दिई समाधान गर्ने गरेको जिल्ला प्रहरी कार्यालय उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनु भएको छ। महिलाहरू अहिले खुलेर आफ्नो समस्या बाहिर ल्याउन थालेपछि न्याय पाउन थालेको महिला अधिकार क्षेत्रमा क्रियाशील साथी संस्था महिला सेन्ट्रलकी संयोजक बिमला खिमिरेले बताउनु भएको छ। लुम्बिनी प्रदेशमा आत्महत्याको दर बढ़ेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशमा आत्महत्या सम्बन्धी 1,376 घटना भएका छन्। ती मध्ये सबैभन्दा धेरै घटना असार महिनामा भएका छन् भने जिल्लागत रूपमा रूपन्देहीपछि दाङ दोस्रो बढ़ी प्रभावित जिल्लाका रूपमा देखिएको छ। विशेष गरी असारमा सबैभन्दा धेरै घटना हुनुले आर्थिक दबाव, पारिवारिक तनाव तथा अन्य सामाजिक मनोवैज्ञानिक कारणको थप अध्ययन आवश्यक रहेको संकेत गरेको छ। प्रहरीको तथ्याङ्कले आत्महत्या गर्न दुरूसाहन गरेको आरोपमा 38 मुद्दा समेत दर्ता भएको देखाएको छ। रूपन्देहीमा 193 जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने दाङमा 182 घटना दर्ता भएका छन्। बर्दियामा 138, कपिलवस्तुमा 135 र बाँकीमा 18 घटना भएका छन्। विष सेवन गरी आत्महत्या गर्ने घटनामा भने दाङ सबैभन्दा अगाडि देखिएको छ। दाङमा 38, कपिलवस्तुमा 31, रूपन्देहीमा 27 घटना दर्ता भएका छन्। आत्महत्या गर्न दुर्साहन गरेको घटनामा बाँकेमा 9, दाङ र बर्दियामा 7-7, रूपन्देहीमा 5 मुद्दा दर्ता भएका छन्। आगो लगाएर आत्महत्या गर्ने घटनामा रूपन्देहीमा 2, दाङ र प्युठानमा 1-1 रहेका छन्। औजार तथा हात हतियार प्रयोग गरी अधिकांश घटना पाल्पामा केन्द्रित देखिएका छन् भने हाम फालेर आत्महत्या गर्ने घटना नवलपरासी, गुल्मी र प्युठानमा 1-1 मात्र दर्ता भएका छन्। दाङ प्रहरीले काठमाण्डुबाट दाङतर्फ आउँदै गरेको सवारी साधनबाट करछली गरी ल्याइएका मोबाइलमा प्रयोग हुने इलेक्ट्रोनिक सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका 1 काला काटी स्थित पूर्व पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा बिलबिजक नभएका मोबाइल डिस्प्ले 148 थान बरामद गरिएको छ। बरामद सामानको अनुमानित मूल्य 4,44,000 रहेको प्रहरीले जनाएको छ।

0: किलोमिटर भन्दा बढ़ी क्षेत्रमा तारजाली घेरावार गरिएको छ। डिभिजन वनकारले बाँकेका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शंकर गुप्ताले गत आर्थिक वर्ष 2082-83 विभिन्न सामुदायिक तथा सरकारी व्यवस्थापनमा रहेका वन क्षेत्रमा 20 किलोमिटर भन्दा बढ़ी तारजाली घेरावार निर्माण गरिएको जानकारी दिनुभएको छ। नेपाल एलपी ग्यास उद्योगको संघले उपभोक्तालाई आवश्यकता भन्दा धेरै जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकै पटक फर्न ल्याइएकाले अस्थायी अभाव देखिएको बताउनु भएको छ। संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँले बताउनु भएको छ। यिनी खबर सँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन, अत्यावश्यक गाड़ीलाई मात्र अनुमति, दुर्घटनाको जोखिम कम र समयको बचत हुने अपेक्षा। डेंगू नियन्त्रणका लागि नगरपालिका गम्भीर रहेको नगर प्रमुख अर्यालको कथन, गजेडामा डेंगू नियन्त्रण अभियान, लामखुट्टेका लार्वा र पिउपा खोजी गरी नष्ट। बुद्धभूमि नगरपालिकाद्वारा सहकारी संस्थालाई 13 बुँदे निर्देशन, सुशासन र वित्तीय अनुशासनमा कड़ाई। पोषणका मुद्दा प्राथमिकतामा राख्ने कपिलवस्तुका पत्रकारहरूको 5 बुँदे प्रतिबद्धता, मीडिया मार्फत रचनात्मक दबाव सिर्जना गर्ने उल्लेख। र कपिलवस्तुमा घरेलु हिंसाका उजुरी बढ़दै 90% मिलापत्रमै समाधान, 5 वर्षमा 1939 मुद्दा प्रहरीमा। हवस्त, एफएम ब्याण्डको 99 बिन्दु समयका सँगै वेबसाइट www.buddhaawaaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्वपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाणगंगा चार।

0: 哎呦，
1: कता हो काका लखर लखर गर्दै
2: का हुन्छ बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियस साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
3: फिजियोथेरापी विशेषज्ञ सेवा
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
7: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ
7: नभुल्नु
6: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200

0: गुप्ता नर्सरी ड्राइभरटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
1: समय को माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूल र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईको घर आँगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071560205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले
4: एउटा सर्प छ कि कुखुराको फार्मनिर त्यसलाई लौरोले तसाए भाग्थ्यो कि छिटो ल्याऊ न
3: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि नत्र हामीलाई डस्न सक्छ बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी
3: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जारी हालेको छ त सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है
4: हो हुन त के गर्ने सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ ले सर्प त आफै फर्किएर बारीतिरै गयो
3: हामी मात्रै सर्पसँग डराउने होइन उनीहरू पनि हामीसँग डराउँछन् यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्
5: सर्पबाट टाढा रहनुहोस् सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस् सर्प मानिसदेखि डराउँछन् नचलाएर टाढै बसेमा सर्पले डस्दैन तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन् मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन् त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
8: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
8: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98-570-78-010

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 8 बज्यो।

0: सुन्नु न
1: भनना भना
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जादा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311
2: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
3: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
2: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
4: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
5: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
2: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगङ्गा एक बैरिया कपिल वस्तु
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243 98 026 25 243 र 98 013 51 417

0: यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आएनन् भने त माया मार्दियो भयो।
0: मनले काम आन्दो रहेछ त नि, परास्त गरेकोम गरे।

0: లోన సున్నత్న కుయికా ఉరి పరి లోన కుయికా మనే మీరు ఫాసిలే సార్ కులే టోకియో
1: కి బో బిని తపై కొరాగో తపై కొరాగో
0: ఓదయ
1: లోన అని భూమకు కి నా భూమ లోడి రేగో
0: సున్నత్న ఆమి బీజ జంగల్ మా గాస్ కట్ నా ఆయగా దియో మీరు ఫాసిలే సార్ కులే టోకియో లోన కేవర్ నే ఉన లోన ఎట్లా చిట్టే ఒక కేంద్ర పురియోన కాయి ఉంజు లోన దై కేవర్ నే ఉన లోన
1: ఓ ఎస్తు బెలనా एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन. यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले. तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है.
0: हुन्छ.
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त. यहाँ एकजना बहिनी सर्पले टोकेर इमर्जेन्सी परे, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो. राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी. मुकेश झट्टै हो सबै काम छाडेर. सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ. यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ. यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ. मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी. म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु. तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्.
0: हुन्छ दाई, कत्रो फोन गर्नुभयो, जाउँ छिटो जाउँ.
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ.
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ. सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्. यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ. भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ.
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश.
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो. त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन. मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्. फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो. साह्रै तनावको काम रहेछ.
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ.
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान.
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है.
6: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु. फोन 076550317, मोबाइल 98571713. संचालक गिरिराज कहे.

0: युनाइटेड अस्पताल बारदिन्दा चार छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया।

0: विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर द्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
0: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570 78010।

0: आयोस।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 9 बज्यो।
3: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश आज बिहानदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। त्यहाँको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो। तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनु भएको छ। यसअघि इनरुवा नगर पालिका 3 र 6 को पूर्वी सीमा, महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भीड़भाड़, जुलुस, सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। गैराती विराटनगर पुगेको टोलीले न्यूरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी 1 हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसूलमा तिरिसकेको मूल्य अभिवृद्धि कर अर्थात भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोड़िएको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको छ। आन्तरिक राजस्व विभागले बिजुलीको खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 देखि मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिको सम्बन्धमा 13% को दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। सरकार र डाक्टर गोविन्द केसी बीच सात बुधे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनशन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रहबरमा हिजो बेलुका सरकारी वार्ता टोली र डाक्टर केसीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फैकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महीनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सीट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने लगायत सहमतिमा उल्लेख छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न समेत कार्यवाही गर्न संघले माग गरेको छ। वर्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
0: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
4: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
0: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनीको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी फेरि बढ़न थालेको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक घन पोखराका टिकबहादुर विक र वहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरीकारले लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। बागलुङको ढोरपाटन एकका 25 वर्षीय सहचालक तेजेन्द्र कुमारको ज्यान गएको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। टिपरका चालक ढोरपाटनकै 27 वर्षीय मीनबहादुर कुमार घाइते हुनुभएको छ। पाल्पाबाट इटा लोड गरी गुल्मीका लागि छुटेको लु 2 ख 24 47 नम्बरको टिपर तानसेन नगरपालिका 12 गैराती दुर्घटना भएको हो। घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरीकारले पाल्पा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेका बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै दुई हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरूद्ध भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले वार्ताका लागि अर्को मौका दिन ट्रम्पले आग्रह समेत गर्नुभएको छ। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षाको क्षेत्रमा ठूलो क्षति पुर्याएको दावी गरेको छ। उहाँ ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गैराति सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो, तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2000 रन पूरा गरेका हुन्। यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालको दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। चारभञ्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: आयोस।
1: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट

0: काठमाडौँका फिजिसियन डाक्टरबाट, उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट, इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्रणाली, फोन 071-531-641 र 535-641।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पाएस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-6666 र 98214-15291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहान बिहानै दौडिएछु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: हे भगवान यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला
3: ढुकाउनुहोस् यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
4: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
5: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
3: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मन्द्रेली टोल बठनपुर कपिल वस्तु
5: प्रोप्राइटर नोने थारू
4: सम्पर्क नम्बर 98 144 49 750 र 98 73 1 3 3 93

0: आयोस।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 10 बज्यो।

0: 哎呦。
1: युनाइटेड अस्पताल बारदिंगा छाकुरापुर कपिलवस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरुको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट ड्रेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-570-51-713 सञ्चालक गिरिराज कणे।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
8: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
9: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
10: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
0: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भारगंगा एक बैरिया कपिल वस्तु
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502043 9806225243 र 9813514417

0: 来人都
1: 蹲下，蹲下，那姜子给干了，姜咱们姜。
0: 哎呀，这个，那个，那个。
2: 好，那个。

0: अरे गुरुजी यिनीहरू को अन्त?
1: यिनीहरू नै पाखा पखेरामा हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
2: यति बेला बिहानको 11 बज्यो
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन मलाई त झन् केही थाहा छैन सस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो उफ साह्रै तनावको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कणे
6: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
7: हेर न भतिज म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
8: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि तपाईँ कहुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
9: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिप निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
10: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
9: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिङ चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664666 र 98214152191
9: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
11: अम्मा रात है कहाँ जाओ जाते
12: पिसाब लाग रहा सर पिसात रहे
11: ए रुका जाए तब हम टॉर्च लाइट और डंडा लाए देते लेके जावा जाए
12: कहीं भी किया डंडा और टॉर्च लाइट
11: अम्मा रात के समय में बहरे निफरत के या टॉयलेट जात के हमेशा टॉर्च लाइट बार के और लम्बा डंडा लेके घर जाए चाहिए काहे की बरसात के समय है आसपास साफ हो सकत है टॉर्च के अंजोर से साफ दिखाई जाए और डंडा के टक टक आवाज सुन के भाग जे है।
12: हाँ बिटिया, तू कितना बढ़िया सलाह दी उनको।
11: अम्मा, हमरे का स्कूल में मैडम सर लोग सांप लुकाए सके वाला जगह के आसपास से चलक पड़े या काम करे पड़ा तो हमेशा होशियार होए के चाहिए कह के सिखाएं है। और धान खेत झाड़ी अथवा बड़वार घास रहा जगह पर चलक पड़ा तो लम्बा डंडा लाठी लेके टक टक आवाज करत चलक चाहिए कहीं है।
13: बरसात के समय में सांप सूखा जगह पर रह के पसंद करत हैं। अपने वास स्थान में पानी हल जाए के नाते सूखा जगह के खोजी में वो लोग बहरे निकल सकत है।
14: मूस मुर्गी जिस चारा के खोजी करे क्रम में सांप मानव बस्ती नेरे आए सकत है।
15: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्चेरे के उपचार केंद्र कहाँ है कह के पता लगाए आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जाता है।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलॉजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
17: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
18: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
17: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
18: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटल को अगाडि।
17: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: आयोस।
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भार्गङका एक बैरिया कपिल वस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ मुगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान पाउने 9 बजे पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। बिहान 9 बजेदेखि पहिरो पन्छाउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्य कर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नु भएको हो। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद कार्यालय अर्यालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गरिने पनि उहाँको भनाई छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाडौँ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुङ्गा, रामीछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दार्चुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देश प्रदेशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका 6 काकड़ भित्तामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनु भएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दालाई गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 विन्दवासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमूले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भूते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावि रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा काजनबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98571-713। संचालक गिरिराज कणेश।

0: आयोस
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै

0: अर्को भागमा श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर संजय श्रेष्ठ एन्ड विजय

0: पृष्ठ 98 44 19 125 र 98 75 52 00 4।
1: सुन्नु न,
2: भन न भन।
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जान न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98 75 56 95 र 98 174 52 311।

0: साक्षी जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाए।
1: अहिले तपाईं सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
2: यति बेला दिउँसोको 1 बज्यो।
3: सुन्नु न,
4: भन न भन,
3: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
4: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा सेला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
4: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
3: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
5: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर तिर
1: हजुर हाम्रा सेवाहरू
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 004

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला दिउँसोको 2 बज्यो।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200।
7: ए रजनी, त्यो पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
8: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
7: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
8: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
7: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
8: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
7: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
8: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
9: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहडा कपिल वस्तु, फोन नम्बर 98575 51 181, 98575 50 757, 98470 12 919।
2: नमस्कार, तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाज सुन्दै हुनुहुन्छ। यो समय हो पप गीत संगीतको। तपाईँ यति बेला पप गीत संगीतहरू

What do you think of yourself? तिम्रो घरमा दिदी पनि छैन केटीहरूको प्रब्लमलाई जोक बनाउने थुप्रै जम चिन्ता नलिऊ ल

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
0: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, संचालक गिरिराज कणे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हार जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-5

0: 5 35 641 र 5 35 641।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
4: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
3: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
4: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
5: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाईको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49750 र 98-73-133-393।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ मुगलिन सड़क खोल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंज नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छा कामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुङ्गा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसैगरी अहिले बाँके, दाङ, गुल्मी, अरघाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्रसहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग गर्दै मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्रमा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेखनीय रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा २४ गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 गतेसम्म देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढ़ी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मधेश प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परे 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुंग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै 69,000 ट्यालकम सम्बन्धी मुद्दा समेट्नेछ, जुन बाँकी रहेका यस्ता मुद्दाको 79.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि मुद्दा दायर गरेका 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रेव्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तानसँगको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रेव्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रिप्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रिप्सले सन् 2016 जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इंग्ल्याण्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 विकेट मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 विकेट गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो। पाकिस्तानका शान मसूदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसैगरी वेस्ट इण्डिजले पहिलो पारीमा साई होपको 92, काभम हजको 84 रनको मदतमा 311 रन बनाएको थियो। त्यस्तै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इण्डिजले तेस्रो दिनको खेल सकिँदा 7 विकेट गुमाएर 126 रन बनाएको छ। वेस्ट इण्डिजले 155 रनको अग्रता लिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत। झण्डै 69,000 मुद्दा डुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कीर्तिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: कता हो काका लहर लहर गर्दै?
10: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
10: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू।
10: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 572 4।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ।

0: सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू रातले निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: के हो यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजी, म त पास भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, मुनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847364666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षे कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 9825090095, 9575695 र 9176752311।
6: त्यो लामो घाँसको झारतिर नजाऊ है।
7: आया मरे नि बाबा, आया
6: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
8: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
7: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
6: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
9: ए पारस, ऊ त्यो पल्लो घरको दाइलाई मोटरसाइकल लिएर आउनु भन त।
8: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कातिले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ, टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
6: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
8: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
10: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: Adios. लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: लौ यिन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल बठनपुर कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98-44-49-450 र 98-73-31-393।
8: नमस्कार, तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज सुन्दै हुनुहुन्छ। यो समय हो नेपाली चलचित्रमा भित्रिएका अनि बजारमा चर्चा कमाएका गीत संगीतको पालो।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसिता भयो।

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँख खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: trials.
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
4: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
4: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98-570-78-010

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर

0: हजुर, हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र, 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 00 4।
2: सुन्नु न,
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहावा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98 215 90 00 95, 98 575 56 095 र 98 174 52 311।

0: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई।
1: बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
2: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
1: सकिनै लाग्यो आमा लिपपोत गरेर।
2: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
1: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
3: हो
1: पुरिदिनु पर्यो।
4: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
2: लौ न खै खै कहाँ टोक्यो छोरी?
4: यहाँ दाहिने हातमा टोक्यो आमा।
2: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
5: के भयो काकी?
2: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
2: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
5: अनि काकी मुस्कानले लगाएको लुगा गर्दाना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
2: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
2: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
5: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
2: बुझे बाबु।
5: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
2: हुन्छ हुन्छ बाबु।
5: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो त्यही लगाउनु पर्यो मुस्कानलाई।
2: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसक्यो।
5: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस् बाबु।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको खबरका शीर्षकहरूबाट चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन
2: खहरी खोलामा पहिरो खस्ता नारायणगढ मुगलिन सड़क खण्ड अवरूद्ध सञ्चालनमा ल्याउन समय लाग्ने भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह
1: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी
3: उहाँहरूले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समाहरिन्छ।
2: जापानमा शक्तिशाली भूकम्प एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे सुनामीको चेतावनी फिर्ता
1: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
4: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ। सरकारी निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरैजसो सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेक सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो। आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढ़ी असर बहिरंग अर्थात ओपीडी सेवामा परेको छ। बिहानै अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ। विशेष गरी दीर्घ रोग भएका बिरामी, नियमित फलोअपमा आउने बिरामी, परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढ़ी प्रभावित भएका छन्। आन्दोलनको असर काठमाडौँ उपत्यकाका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कारण सर्वसाधारणको उपचार प्रभावित हुन नदिन अस्पतालहरूलाई सेवा निरन्तर राख्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक संघसँग संवाद मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि पटक पटक आक्रमण हुँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राय सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संघले जनाएको छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले आज विज्ञप्ति निकालेर नारायणी अस्पताल वीरगंजका डाक्टर प्रमोद राममाथि कुटपिट र तोडफोड भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ। चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानूनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्ने आएको भनाइ छ। आयोगले कुटपिटमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाटै समस्याको समाधान खोज्न सरकार आन्दोलनरत चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
2: सुनसरीको दिवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सड़कमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकड़ेदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाड़ी आवागमन प्रभावित बनेको छ। अस्ति दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। जुन दोषीमाथि कार्यवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा

0: का धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की उपजार क्षेत्र र दिवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तीमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाडीमा समेत रोक लगाएको छ।
1: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक संस्कृतता कायम राख्दै आपसी भाइचारा मजबूत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजना गरिएको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, हिन्दू तथा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले विरोध प्रदर्शनका नाममा हुने तोड़फोड़, आगजनी, हिंसात्मक गतिविधि तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने निर्णय गरेको छ। यस्तै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत कुनै समुदाय, धर्म वा समूहप्रति घृणा फैलाउने, धार्मिक द्वेष उत्पन्न गर्ने तथा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन र प्रसारण गर्ने गतिविधिलाई नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग गर्न निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
0: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर 5 खहरे खोलामा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुखा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाड़ी चलाइएको थियो। पहिरो पन्छाएर गाड़ी चलाएको केही समयपछि बेलुका पौने 5 बजे त्यही ठाउँमा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सड़क कार्यालय चितवनका अनुसार झण्डै 40 मिटर माथिबाट ढुङ्गासहितको सुखा पहिरो खसेको छ। पहिरो पन्छाउन काम शुरू गरेको भए पनि सड़क पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम नरोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ़ मुगलिन सड़कको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। बर्खायाम शुरू भएसँगै त्यस क्षेत्रमा सुखा पहिरो, ढुङ्गा खस्ने र सड़क अवरूद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम नलिन पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सड़क खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
1: नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसेले बताउनु भएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, स्वास्थ्य सेवा रोकिएको बारे मानव अधिकार आयोगद्वारा ध्यान आकर्षण, सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन, मोरङमा डीजे निषेध, खरे खोलामा पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, संचालनमा आउन केही समय लाग्ने, नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिमी भूभागमा वर्षा बढ़ी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढ़ी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको यो क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
0: यसैबीच भोलि बिहान भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पर्सि बिहिबार बेलुका 6 बजेसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवतजावत गर्न, नदीमा माछा मार्न, ढुंगा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
1: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐनअनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सोध्नु भएको छ।
6: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेका छ। सो अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ। अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दै
7: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
6: अब समायोजन हुन्छ। अब उहाँले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समायोजन छ।
7: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली केही फेरबदल गर्नुपर्ने हो कि के कसरी काम हुन्छ?
6: गर्नुपर्छ। एउटा सिस्टम लागू भइसकेको छ। अब त्यो बिलिङ प्रणालीमा हामी अब यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ।
7: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदाहुँदै पनि प्राधिकरणले लिनै पर्ने कारण चाहिँ के थियो?
6: अब यस्तो हो, यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो। अब बिजुलीको बिल 1 दिन हुँदैन, हाम्रो 1 गतेदेखि लिएर मसान्तसम्म नै रिडिङ हुन्छ होइन। त्यसले गर्दाखेरि यो ट्रान्जिसन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ। भ्याट निर्देशिकामा पनि त्यो प्रष्ट थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब भ्याटको खास फन्डामेन्टल नियम अनुसार जुन बेला बिल जारी हुन्छ त्यो बेलामा चाहिँ भ्याट आकर्षित हुन्छ भन्ने नै थियो होइन। अब त्यो हिसाबले प्रणालीमा त्यो भ्याट लाग्ने सिस्टम चाहिँ लगाएको हो। एउटा महिना चाहिँ यो ट्रान्जिसन पिरियड संसारभरि नै यस्तो हुन्छ होइन। र विद्युत सेवा चाहिँ अरू जस्तो होइन, जस्तै ठ्याक्क चाहिँ मसान्तमा बिलिङ गर्ने भए अर्थात् त्यो महिनाको लाउन मिल्थ्यो होइन। यहाँ त कस्तो हुन्छ भने मानिलिउँ न असार 10 गते साउन 10 गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ त्यसमा खपत, र त्यो खपत छुट्याउन सकिँदैन होइन। त्यो प्र्याक्टिकल डिफिकल्टी छ। अब डिफिकल्टीलाई हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो। अब एकचोटि हामी आन्तरिक राजस्व कार्यालय र अब तालुक मन्त्रालयसँगलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब चाहिँ हो अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो यसको हामी मिलाउँछौँ।
7: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन त्यो कानून विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो।
6: हाम्रो सम्पर्क भइरहेको थियो अब लिखितमा गरिएको थिएन एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो होइन हामीले सम्पर्क गरेर नै पहिलोचोटि अब विद्युत प्राधिकरण भ्याटमा दर्ता भएको थिएन भ्याटमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह दिन त त्यो सम्भवै थियो
7: लाउनलाई। अब यो जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हट्यो त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ अब यो बिजुलीको भ्याट पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ फिर्ता आउने सम्भावना कतिको छ त?
6: यो त अब सरकारको एउटा नीति कार्यक्रममा आएर अनि बजेटमा आएको यो हो त्यो हामीले भन्न सक्ने कुरा पनि होइन सरकारले उपयुक्त टाइममा के गर्ने भनेर सोच्न सक्ने कुरा त्यसले हो हामी त इम्प्लिमेन्टेसन गर्ने निकाय नै हो।
7: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन होइन?
6: छैन छैन अब त्यो बिलिङ सिस्टम अहिले जुन छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ।
0: उहाँहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। नेपाल दर्पणमा खबरकै सिलसिला हामीलाई भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी गराउनु भएको छ। उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो। कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन। पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए। प्रश्नको जवाफमा प्रवक्ता जैसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा भने पठाइसकेको बताउनु भएको हो।
1: नेपालमा मानव बेचबिखन तथा असार पसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरिँदै गएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले सीमापार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा, व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरूपयोग मुख्य माध्यम बनेको छ। आन्तरिक रूपमा डान्स बार, दोहोरी साँझ, मसाज, स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बढ़िरहेका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीड़ित भएकामा 19 बाल बालिका रहेका छन्। यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढ़ी प्रभावित भएको ब्यूरोको अध्ययनले देखाएको छ। यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डंकी रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ। दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी, लुटपाट, हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्।
0: नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन्। 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएका छन्। सन् 1967 शुरू भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढ़ाउन, विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पाउँ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन्। 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन्। सन् 1967

0: स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बाल बालिकाको स्वास्थ्य सुधार्नुका साथै कृषि प्रवर्धन, किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबूत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: बर्खा को बेला बाढ़ी पहिरो को डर हुन्छ।
2: जमीन का धाजाहरू फाट्नु, रुख र बिजुली का खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अंकले ओह्रालो लागेर 2696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबड भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रोपावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 करोड़ किता शेयर 4.42 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। केरामा देखिएको घातक पानामा ट्रपिकल रेस्फो रोगको जोखिम न्यूनीकरण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले केराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झण्डै 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढ़ी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झण्डै 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक खपत झण्डै 9,00,000 मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल केरा उत्पादक महासंघका अनुसार अपुग 2,00,000 मेट्रिक टन उत्पादन बढ़ाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली केराले वर्षभरिको आन्तरिक माग धान्न सक्ने अवस्था सृजना हुँदै गएको महासंघको दावी छ। केराको बजारमा वार्षिक 12 देखि 13 अर्ब रूपियाँसम्मको कारोबार हुने गरेको छ।
5: नेपाली किसानहरूले मकैको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्वीट कर्न फ्रोजन वा आयातित मकैको माग बढ़िरहेको छ। होटल एसोसिएशन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाईमा पर्ने गरेको छ। गाउँघरमै प्रशस्त मकै उत्पादन हुने भए पनि स्वीट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्वीट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुने भएकाले पनि स्वीट कर्न उपभोक्ताको रोजाईमा पर्ने गरेको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा पढ़ी 3 जनाको ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छनृ।

0: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोतोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौं मानिसहरू फसेका बीबीसीले जनाएको छ। झण्डै 50 जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। जमिनमुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचजेका अनुसार सड़क र पुलहरू चर्केका छन् र कयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्नेच्युडको भूकम्प जाँदा 30 जना घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्नेच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 जना भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईईईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झण्डै 1 किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
1: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुझिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नुपरेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढ़ेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै 6 खेलमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज 5 स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यसैसँगै 6 वटा टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष 4 रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आजै भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएका छन्।
1: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले सन् 2026 विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 वर्ष कार्यकाल टुंगिआएका थिए। सन् 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान सन् 2021 दोस्रो पल्ट रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडे यता कुनै पनि टोलीमा आबद्ध थिएनन्। फ्रान्सका सर्वोत्कृष्ट खेलाड़ी मानिने 54 वर्षका उनले सन् 30 विश्वकप छनौट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्। मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरिक पटार।
0: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
1: खरेखोलामा पहिरो खस्ता नारायणगढ़ मोगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली नदीमा सतर्कता अपनाउन आग्रह।
0: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरण तयारी।
1: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
0: र काबा भलिबल च्याम्पियनशीपमा 6 वटै खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: aisles.
1: युनाइटेड अस्पताल बारगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरुको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाघोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
5: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोड्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
5: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98-570-78-010
7: के भएको छोरीलाई भुकेर आएको छौ त हेर्नुहोस् काका छोरी फुल्टिनु बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
8: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
7: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाला नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
8: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
7: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
9: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
0: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै डीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026225243 र 98013514417।
4: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना। कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको सञ्चालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल budhaawazfm@gmail.com वा संस्थाको कार्यालय बालगंगा 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक वेशराज पाण्डे, व्यवस्थापक कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बालगंगा 4 गजेडा, कपिलवस्तु। सम्पर्क नम्बर 076550180 र 076550181।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेगासँगै इन्टरनेट अनलाइन www.buddhawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। पार्टीमा वैचारिक पुनर्गठन अनिवार्य रहेको महासचिव पोखरेलको भनाई, जनताको भावना बुझ्न नसक्दा पार्टी असफल भएको टिप्पणी। लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, समर्थन पनि फिर्ता, एमाले नेकपा गठबन्धन सरकार बन्ने तयारी। स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द, दोषीलाई कड़ा कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा 585 जनाको ज्यान गयो, मुख्य कारण तीव्र गति। कपिल वस्तुमा घरको भित्ता भत्क्याउँदा च्यापिएर एकको मृत्यु। र मलको चरम अभाव, दुई सातादेखि मलखात वितरण रोकिँदा कृषकहरू समस्यामा।
1: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा वैचारिक पुनर्गठन अनिवार्य रहेको बताउनु भएको छ। उहाँले पार्टीको आन्तरिक कमजोरी स्वीकार्दै अब वैचारिक पुनर्गठन युवा र जनतामुखी बन्नुपर्ने आवश्यकता औलाउनु भएको हो। लुम्बिनी प्रदेश कमिटिद्वारा कपिल वस्तुको चण्डटमा आयोजित मिशन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले पार्टी र आफ्ना व्यक्तिगत कमजोरी पनि स्वीकार गर्नुभएको हो। हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए, कमजोरी कहाँ छ भन्ने त्यो बेलैमा सल्टाउन सकिएन, उहाँले भन्नुभयो। महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुल्ला रूपले निर्णय गर्न तयार रहेको बताउनु भएको छ। सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण एमाले गरेका राम्रा कामको पनि नकारात्मक प्रचार बढ़ेको उहाँले जिकिर गर्नुभएको थियो। शहरिया नवयुवा विदेश बसेका र सुकुम्बासी पार्टीबाट टाढ़िएको स्थानीय चुनावपछि नै थाहा भए पनि त्यसलाई पुसेर योजना निर्माण गर्न नसक्दा पार्टी असफलतामा पुगेको टिप्पणी गर्नुभएको हो। कांग्रेसले नचाहेकाले प्रदेशमा नेकपासँग गठबन्धन बाध्यताको परिणाम भएको स्पष्टीकरण दिनुभएको छ। महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुर्याउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दुई दिन होल्डपछि आज मुख्यमन्त्री चेतनराज आचार्यलाई बुझाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन्। कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनराज आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको छ। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहनु भएको छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेकपा कम्युनिष्ट पार्टी नेकपा र संयुक्त सरकार गठन हुने तयारीमा रहेको छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने लिखित सहमति आदान प्रदान भएको भोलिपल्ट लुम्बिनीमा कांग्रेसबाट मन्त्री बनेका पाँचै जनाले संसदीय दलका नेता दिल्ली बहादुर चौधरीलाई राजीनामा बुझाएका थिए। एमाले र नेकपाले केन्द्रमा गरेको सहमति अनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेको भागमा परेको छ। सरकारले प्रदेशका मन्त्रालय 12 घटाएर 8 बनाउने विषय चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेको छ। स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज देशभरि सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मित बाहेकका सबै सेवा बन्द गरेको हो। साउन 9 गते वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांगतिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरूलाई कानून बमोजिम कार्यवाही गर्न माग गर्दै चिकित्सकहरूले एक दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने संघका महासचिव डाक्टर विश्वराज दवाड़ी र अध्यक्ष डाक्टर बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। जिल्ला प्रशासन कार्यालय परिसरको वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायतले चिकित्सकहरूमाथि गाली गलौज गरी दुर्व्यवहार गरिएको घटनाको नेपाल चिकित्सक संघले घोर भर्सना गर्दछ भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चिकित्सक डाक्टर प्रमोद राम लगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि सांगतिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरूलाई अविलम्बित पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 पहिलो संशोधन 2079 बमोजिम कड़ा कार्यवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ। लुम्बिनी प्रदेशका 12 जिल्लाहरूमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परि 585 जनाको ज्यान गएको छ। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटेवल रूपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण अनुसार देशभर कुल 4,797 सवारी दुर्घटना भएका छन्। कार्यालयले आयोजना गरेको संचारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सवारी दुर्घटना मृत्यु तथा घाइते हुनेहरूमा पुरूषको संख्या अत्याधिक रहेको छ भने दुर्घटनामा संलग्न सवारी साधनहरूमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै देखिएको छ। रिपोर्ट अनुसार कुल दुर्घटना मध्ये 68.7% अर्थात 3,295 दुर्घटना तीव्र गतिका कारण भएको कार्यालयका प्रमुख प्रहरी परीक्षक निशान थापाले जानकारी दिनुभएको छ। यस्तै मादक पदार्थ सेवन मापसेबाट 613 चालकको असक्षमता वा लापरवाहीबाट 535 यान्त्रिक गडबड़ीका कारण 53 जनावरका कारण 23 यात्रु तथा पैदल यात्रुको गल्तीका कारण 37 दुर्घटना भएको उहाँले जानकारी दिनुभएको छ। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा 6 मृत्यु भएको छ भने 143 घाइते भएका छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा 2 मधेस कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा 1-1 मृत्यु भएको जनाएको छ। त्यसै गरी देशभर भएका दुर्घटनामा 143 घाइते भएका छन्। जस अनुसार मधेस प्रदेशमा 39 घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा 17 घाइते भएका छन्। त्यसै गरी कोशीमा 22, बागमतीमा 8 घाइते भएका छन् भने लुम्बिनीमा 28, सुदूरपश्चिममा 11, गण्डकीमा 1 र कर्णालीमा 17 घाइते भएका छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका 7 गणेशपुरमा रहेको लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयमा नवनिर्मित आधुनिक सुविधा सम्पन्न बाल लैंगिक तथा अपाङ्ग मैत्री शौचालय भवन उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ। सबल बालिका सबल समुदाय परियोजना अन्तर्गत किड्स नेपाल तथा पलान इन्टरनेशनलको सहयोगमा निर्माण गरिएको उक्त शौचालय भवन विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले विद्यार्थी मैत्री शैक्षिक वातावरण निर्माणका लागि सुरक्षित र सुविधा सम्पन्न शौचालयको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। यस्ता पूर्वाधारले विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति सरसफाई र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइरहेको छ। यस्तै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बाल बालिका किशोरी तथा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको शौचालयले विद्यालयको शैक्षिक वातावरण थप गुणस्तरीय बन्ने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयमा समावेशी र सुरक्षित वातावरण सिर्जना गर्न यस्ता पूर्वाधार आवश्यक रहेको उल्लेख गर्नुभएको आफ्ना बाल बालिकालाई सफाईको विषयमा अभिभावकले गम्भीर हुनुपर्नेमा जोड़ दिनुभएको छ। त्यसै गरी पलान इन्टरनेशनलका प्रबन्ध निर्देशक मीना प्राजुली र किड्स नेपालका कार्यकारी निर्देशक कृष्ण द्विवेदीले बालमैत्री तथा समावेशी पूर्वाधार निर्माण मार्फत गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य अनुसार सहयोग गरिएको बताउनु भएको छ। नयाँ शौचालय भवन संचालनमा आएपछि विद्यालयका विद्यार्थीले सुरक्षित स्वच्छ र सहज शौचालय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। कपिलवस्तुमा घरको माटोको भित्ता भत्काउने क्रममा च्यापिएर एक श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा विजयनगर गाउँपालिका 4 ज्योतिनगर निवासी 24 सुरेश रोका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार आज बिहान 7:30 सोही गाउँपालिका 4 त्रिपाल नगर स्थित सन्तोष गुरूङको घरको माटोको भित्ता भत्काउने क्रममा घटना भएको हो। भित्ता भत्काउने क्रममा बुबा कर्ण बहादुर रोका घरको बायाँ तर्फ र छोरा सुरेश रोका भित्रतर्फ बसेर काम गरिरहेका बेला एक्कासी भित्ता भत्किएर सुरेश च्यापिनु भएको थियो। गम्भीर घाइते भएका सुरेशलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले जानकारी दिनुभएको छ। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि सेवराज अस्पताल बहादुरगंज पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। कपिलवस्तुका कृषकहरू विगत लामो समयदेखि रासायनिक मल नपाउँदा मारमा परेका छन्। यस वर्ष वर्षा समेत कम भएको बेला चिन्तित बनेका किसानहरू दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मलखात वितरण रोकेपछि कृषकहरू थप समस्यामा परेका हुन्। गत असार 31 गतेपछि कृषि सामग्री तौलिहावा र बहादुरगंज तथा साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मलखात वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव खन्यासम चौधरीले बताउनु भएको छ। उहाँका अनुसार गत असार 31 पछि यी स्थानबाट मलखात वितरण भएको जानकारी नआएको उहाँले बताउनु भएको हो। मलखातको बिक्री स्टकको अवस्थाबारे ती स्थानबाट दिनहुँ समितिमा प्रतिवेदन उपलब्ध गराउनु पर्ने भए पनि असार 31 देखि कुनै पनि विवरण नआएको उहाँले बताउनु भएको छ। मलखात वितरण कार्य रोकिँदा कृषकहरू चिन्तित बनेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड तौलिहावा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 गतेदेखि मलको वितरण रोकिएको बताउनु भएको छ। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनु भएको। उहाँले कोटा निर्धारण नहुँदा साउन 1 गतेदेखि नै मलको बिक्री रोकिएको बताउनु भएको छ। सर्भर चलेपछि मल बिक्री कार्य शुरू गर्ने उहाँले जानकारी दिनुभएको छ। मल व्यवस्थापन समितिका अनुसार जिल्लामा 825.4 मेट्रिक टन युरिया, 297 टन डीएपी र दुखी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनु भएको। उहाँले कोटा निर्धारण नहुँदा साउन 1 गतेदेखि नै मलको बिक्री रोकिएको बताउनु भएको छ। सर्भर चलेपछि मल बिक्री कार्य

1.75 मेट्रिक टन पोटास बाँकी रहेको छ। चितवनको भरतपुरदेखि पश्चिमतर्फको एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रेर थन्किएका दर्जन भन्दा बढ़ी आवश्यक उपकरणको राष्ट्रिय आविष्कार केन्द्र प्राधिकरणले मरमत गरेको छ। सो अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका आवश्यक उपकरणको मरमत सम्मर्का लागि साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र क्यान्सर अस्पताल खजुराबीच सम्झौता भएको थियो। बाँकीको खजुरा स्थित सुशील कोइराला पर्खर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवाघर सञ्चालन भएको छ। अस्पतालका निर्देशक डाक्टर निराज भट्टराईका अनुसार लायन्स क्लब नेपालगंज खजुराको सहकार्यमा अस्पताल परिसरमा 15 कोठी अत्याधुनिक बिरामी कुरुवाघर सञ्चालनमा ल्याइएको हो। निर्देशक भट्टले कुरुवाघर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामीका आफन्त तथा कुरुवाले बस्न र खानका लागि भोग्दै आएको समस्या कम हुने अपेक्षा गरिएको जानकारी दिनुभएको छ। गुल्मीमा हालसम्म 86% धान रोपाई भएको छ। विगतका वर्षमा जस्तो पर्याप्त मनसून वर्षा नभएको हुँदा धान रोपाईमा ढिला भएको हो। यस जिल्लामा सोमबारसम्म 5625.16 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम नेउपानेले जानकारी दिनुभएको छ। पश्चिम नवलपरासीमा आपराधिक मुद्दा दर्ताको संख्या वर्षेनी बढ़दै गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षको तुलनात्मक तथ्याङ्कले जिल्लामा अपराधका घटना बढ़ेसँगै प्रहरीको कार्यबोझ र अनुसन्धानको दायरा पनि विस्तार देखिएको छ। सुनसरी स्थित पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्गको आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालले मंगलबार एक सूचना जारी गर्दै दिउँसो 3:30 बजेदेखि अर्को आदेश नआएसम्मका लागि कर्फ्यू लागू भएको जानकारी दिनुभएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। पार्टीमा वैचारिक पुनर्गठन अनिवार्य भएको महासचिव पोखरेलको भनाई, जनताको भावना बुझ्न नसक्दा पार्टी असफल भएको टिप्पणी। लुम्बिनी सरकारबाट कांग्रेस बाहिरी, समर्थन पनि फिर्ता, एमाले नेकपा गठबन्धन सरकार बन्ने तयारी। स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द, दोषीलाई कड़ा कार्यवाही गर्न नेपाल चिकित्सक संघको भाग। लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट 1 वर्षमा 585 जनाको ज्यान गयो, मुख्य कारण तीव्र गति, कपिल वस्तुमा खरको भित्ता फत्क्याउँदा च्यापिएर एकको मृत्यु। र कपिल वस्तुमा मलको चरम अभाव, 2 सातादेखि मलखाद वितरण रोकिँदा कृषकहरू समस्यामा। हवस् त, एफएम ब्याण्डको 99.2 समयकासँगै वेबसाइट www.buddhaawaaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शुभ पनि बिदा हुन्छु। नमस्कार।

0: युनाइटेड अस्पताल बारजिंगा चार ठाकुरापुर कपिल वस्तु में बिरामी का लगी थप नया सुविधा
1: कंसल्टेन्ट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्रा को समस्या कलेजो थाइराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार
0: हाड जोड़नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड़नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
5: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
4: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ
7: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
4: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बाढगंगा 1 बैरिया कपिल वस्तु
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243 98-026-25-243 र 98-013-51-417।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। दल त्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद नजोगिने सर्वोच्चको आदेश। सुनसरी घटनामा सरकारले समयमा नै समन्वय नगरेको विपक्षी दलको आरोप। संवेदनशील विषयमा राजनीति नगर्न दलहरूलाई रासोपाको आग्रह। अवस्था अझै तनावपूर्ण भएपछि फेरि अनिश्चितकालीन कर्फ्यू।
1: केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
0: आज एकै दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु। नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा। भोलि देशभर ओपीडी सेवा प्रभावित हुँदै। लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
2: सरकारको प्रतिबद्धता स्पष्ट छ, निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
0: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त। 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
3: एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यसकारणले हामी सैनिक राजा दिएको राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं होइन।
0: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
1: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै कक्षाका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
5: यसअघि जारी गरिएको कर्फ्यू गैराति 12:15 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला, जुलुस, प्रदर्शन सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापा को संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। एमाले घटनाको को उच्च स्तरीय छानबीन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। रासोपाले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसायी संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 जना गरी 24 जना प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम नेउपानेले सीआईएनलाई जानकारी दिनुभयो।
3: जुन गठबन्धनको माथिबाट निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त कांग्रेस र एमालेको गठबन्धन पहिला माथि 3 बुँदे सहकार्य भइसके पछाडि कांग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन। त्यस कारणले हामी आज सामिक राजा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं होइन, अब त्यो अनुसार हामी अगाडि बढ्यौं।
5: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप 1 सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेण्ड समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यस्पीकरणको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यस्पीकरण अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यस्पीकरणका मुद्दामा 21 जना पीड़ित मध्ये 19 जना अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 वर्ष मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी अशिक्षा सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
6: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ. यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदारको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने विद विषयमा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ. लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ. त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव बेचबिखन ब्युरोमा. साथै र उद्धारको कार्यहरू पनि विभिन्न संघ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेछ.
5: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ. न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो. देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 जनाको मृत्यु भएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 जना घाइते भएका छन्. प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्. विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 जनाको मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ. मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ. साझा खबरमा अब खेल खबर. काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जितविहीन यात्रा टुंगिएको छ. प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बेहोरेको हो. पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो. लगातार हारसँगै नेपालको काबा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ.
7: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी.
8: लक्ष्मीपुर फरादबातिर बढी छ. 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ.
7: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: खानेकुराको सधैँ दिलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
10: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ.
9: गर्भवती हुँदा के खाने?
10: स्तनपानको मात्रा कसरी पुर्याउने?
9: शिशुलाई कहिलेदेखि थप खाना दिने?
10: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
9: यसको जवाब अनुमानमा होइन,
10: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट.
9: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे.
10: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि. पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी.
11: आँखा, नाक, कान र घाँटी घाटी उपचार का लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन् स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो
14: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बालबालिकाको प्रतिशतलाई बुझाउँछ सामान्यतया 5 वर्ष मुनिका बालबालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ मध्य प्रदेशमै सबैभन्दा बढी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ
15: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलि बढी छ त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलि बढी छ दुई नम्बरको यो दलित बस्तीहरू छ नि अनि दलित बस्तीहरूमा अलि छ अहिले त धेरै ठिक भइरहेछ मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रोजेक्टको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू
14: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउनेतर्फ ठोस पहल गरेको पाइँदैन 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह
16: अब हामीसँग त्यो बजेट आएन के सर पोषण कार्यक्रमको बजेट पनि हुन्छ पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ हाम्रो त 3-4 लाख रुपियाँ सरतम दानमा हुन्छ त्यसमा धेरै कार्यक्रम 8-10 प्रोग्रामहरू हुन्छ भिटामिन ए खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन सबै त्यसैबाट हुन्छ
14: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियो नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ
17: खानपान चाहिँ सन्तुलित खाए सर स्वास्थ्यको पहुँच राम्रो भयो हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ क्या सर जस्तो परिवार नियोजनको त्यसपछि सुरक्षित मातृत्वको गर्भ जाँचहरू राम्रो भयो पोषणको सेवाहरू राम्रो भयो क्या सर
14: मधेसमा प्रायः मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन् चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ
18: खानै नपाएर कुपोषित भएको छ अब हेर्नुहोस् न अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन् एउटा तपाईँको घरमा 6-7 कमाउने मान्छे एउटै हुन्छ त्यसले तपाईँको खायो कहिले भोकै बस्छन् कि यस्तो छ त्यसै पनि अनि तपाईँको मुस्लिममा पनि त्यसै छ
14: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु असुरक्षित खानेपानी र सरसफाईको कमी उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ अन्न गेडागुडी हरियो सागपात माछा मासु र दही दूधको मात्रा मिलाएर खाना नजान्दा उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो
19: एउटा चाहिँ अन्नको प्रकार अर्को गेडागुडीको प्रकार हरियो सागपातहरू होइन त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीचमा खानुपर्छ यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ
14: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती।
20: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौं।
0: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
22: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
23: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
22: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
24: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
25: कार्यक्रम साझा आवाज,
22: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
26: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
27: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
22: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
23: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
24: पसिनाको सम्मान, समानताको अभियान,
25: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
25: बाढ़ी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
28: विगतको तुलनामा संकटासन्न र जोखिमयुक्त समुदायसम्म सूचनाको पहुँच थप विस्तार भएको सत्य हो। तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं। र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तीनवटा छ। एउटा हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं र त्यो पठाउनको लागि हामीले देशभरि 273 यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौँ।
0: बाढ़ीग्रस्त क्षेत्र भनेको अलिक बाढ़ी गइरहने ठाउँहरू,
28: विगतमा बाढ़ी गइराखेका, विगतमा बाढ़ीले क्षति गरिराखेका क्षेत्रहरू। त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा उदाहरणको लागि भेरी नदीलाई नै सम्झौं न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौँ, म आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौँ तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना नपाइरहेको,
0: समयमै पुग्दैन
28: पुग्दैन। एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ। त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि, मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तर में हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ विपन्न पनि हुन सक्छ उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर उत्यो समुदाय
1: यो चाहिँ तपाईले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो होइन तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ
28: त्यो पाटो पनि छ त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौ आम जनसंख्याको हिसाबले अनुपातमा तर पनि जोखिम त छ ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले दस वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म किनभने नेपाल सरकारको एउटा अभियान पनि छ त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको चार वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ त्यो लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 भित्र सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ
1: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ
28: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं यो पछिल्लो पाँच वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं हाम्रो वेबसाइटमा पनि राखेका छौं त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
1: पाउनुहुन्छ
28: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौँ र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ
1: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
28: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ
25: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
2: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सा
0: चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: यति बेला साँझको 8 बज्यो।

0: सुनसरी घटना साम्य बनाउन प्रशासनलाई हम्बे हम्बे कर्फ्यू कायमै, प्रहरी माथि नै आक्रमण, सुरक्षाका कारण सर्वपक्षीय छलफल गर्ने प्रयास विफल, सामाजिक सद्भाव कायम गर्न अपील, बिन्दास बालिन जनतालाई शास्ति।
1: बिरामी लिएर बिहान म कुरियर दिन जाँदैछु, सिधै उहाँनिर एकैचोटि एट्याक गर्यो कि हरिनगरमा।
2: एकदम दुर्भाग्यपूर्ण घटना हो, यसको लागि चाहिँ गृह मन्त्रालयदेखि धेरै निकायहरूको चाहिँ कमी कमजोरी छ।
3: होइन, बैठक आज बस्न खोजिया हो यो, अब त्यो अलिकति सुरक्षाको कारणले गर्दाखेरि सबै आउन सक्नु भएन, नआएको हुनाले अब यसलाई भोलितिर हामी प्रयास गर्नुहुन्छ।
4: भोलिबाट यो भोलि साँझसम्मबाट चाहिँ यो जे जे भएको छ नि सबै कुराहरू चाहिँ सामान्य अवस्थामा आउँछ। र
0: नारायणी अस्पताल घटनाले देशभर स्वास्थ्य सेवा प्रभावित, 68 जना चिकित्सकले दिए सामूहिक राजीनामा, मुगलिन नारायणगढ़ सड़कमा राति गाड़ी चलाउन रोक। प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो प्रधानमन्त्रीसँगको समन्वयमा कुनै समस्या नभएको अर्थमन्त्री वाग्लेको भनाई, मंगलबहादुर शाही कर्णालीको पाँचौं मुख्यमन्त्री नियुक्त। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सरकार गठन भएको चार महिना पूरा भएको छ। झन्नै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा गत चैत 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका बालेन्द्र शाह नेतृत्वको सरकारले चार महिना पूरा गरेको हो। धेरै बोल्ने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेएनजी आन्दोलनको बलमा लखेटेर वैधानिक रूपमा प्रधानमन्त्री बन्नुभएका बालेन्द्रले पनि त्यस्तै बाटो कोरेको टिप्पणी हुन थालेका छन्। सरकारको चार महिना सुशासनका लागि गरेको पहललाई सकारात्मक रूपमा लिए पनि विधि र प्रक्रिया विवादास्पद बनेका छन्। नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने उत्साहप्रद उद्घोष सहित कार्यकाल शुरू गरेको बालेन्द्र सरकार स्वयं शासकीय सुधारका सय कार्यसूचीबाट पछि हट्न थालेको टिप्पणी भएका छन्। शासकीय सुधारको सात नम्बरमा भदौ 24 को घटनाको सत्य तथ्य छानबिन गर्न एक उच्च स्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने भन्ने थियो, तर चार महिना बितिसक्दा पनि प्रतिबद्धता अनुरूप छानबिन समिति गठन भएको छैन। छानबिनमा ढिलाइ हुँदै जाँदा वर्तमान सरकार र सत्तारूढ रासोपा प्रति नै आशंका बढ़दै गएको छ। प्रधानमन्त्री बालेन्द्र बिन्दासमा रहँदा जनताको विचल्ली भएको गुनासो भएको छ। त्यसैले प्रतिरोधमा उत्रनु परेको जेएनजी अभियन्ता मिराज ढुंगानाले बताउनु भएको छ। उहाँले सरकारलाई उल्लुको संज्ञा नै दिनुभएको छ।
2: विरोध होइन, प्रतिरोध। यस्ता उल्लुहरूले के विरोध गर्नु? प्रतिरोध हो, उनीहरूले गरेनन् भन्ने भन्यो, हेर्नुहोस्। भन्न छोडिँदैन। मैले किन भन्न थालेँ भने यत्र आत्मदह भन्ने यो देशमा कहिले बात हुन्छ? मान्छेले आफ्नो ज्यानमा पेट्रोल मर्नेहरू पनि तरिका छन्, ढुण्डेर मर्ला, बिखाएर मर्ला, सहज तरिका छन् नि। तर आफ्नो ज्यानमा पेट्रोल खन्नाएर म जलेर मेरो छोराछोरीले मेरो आमा बुवाले मलाई हेर्दाखेरि कुरूप भएको अवस्थामा देख्छु भन्ने मर्ने मान्छेले सोध्छ। त्यो सोचेर चाहिँ जहिले पनि आत्मदह भन्ने सन्देशको कुरा हो। यिनीहरूले यत्रो आत्मदह हुँदाखेरि पनि केही सिल्को भाँचिनन्, यसको बारेमा केही कुरा उठाएनन्। अर्थतन्त्र यस्तो जाँदाखेरि शिक्षा स्वास्थ्य सबै चाहिँ हुँदो गति लाग्दाखेरि यिनीहरूले केही आवाज उठ्नुभएन भने हामी प्रतिरोध गर्न हामी बाध्य हुन्छ।
1: जेएनजी अभियन्ताहरूले सुनसरीको देवानगंजमा भएको साम्प्रदायिक दंगा र भदौ 24 को घटनामा कुनै फरक नरहेको टिप्पणी समेत गरेका छन्। बालेन्द्र सरकारमाथि नै आक्रोश पोखेका छन्। सरकारकै कारण सुनसरीको देवानगंज घटना भएको आरोप लगाएका छन्।
3: भदौ 23 र 24 को घटना र यो घटनामा केही पनि फरक छैन, तर अहिले घटनाको क्रम हेर्दै जाँदाखेरि चाहिँ सरकार नै यो घटना घटाउनमा कतै जिम्मेवारी छ कि भन्ने हाम्रो आशंकाहरू छन्। यदि यस्तो खालको कुनै पनि साम्प्रदायिक दंगा फैलाउने कुनै पनि एउटा समूहलाई प्रोत्साहन गर्ने काम भयो भने यो सरकारलाई हामी खबरदार गर्न चाहन्छौ। थाहा होला नि यो सरकारलाई गृहमन्त्रीको र प्रधानमन्त्रीको हेलिकप्टर चढेर जानुभएको थियो। अब थाहा होला उहाँहरूले पनि बसाएको नजिर हो यो, कुनै पनि पुरानो दलले 35 वर्षमा बसाएको नजिर होइन यो, तपाईँहरूले बसाएको नजिर हो कि कसैको घर जलाउनु पर्छ, सार्वजनिक सम्पत्ति जलाउनु पर्छ, संसद भवन जलाउनु पर्छ, सत्ता प्राप्तिका लागि कसैलाई फाल्नका लागि भन्ने कुराको तपाईँहरूले चलन्त उदाहरण दिनुभएको, यो मैले बोलेको कुरा होइन।
1: सुनसरीमा ठाउँ ठाउँमा हिंसा भड्किएपछि हेलिकप्टरबाट गस्ती भएको छ। देवानगंजमा भएको हिंसापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। निजी सम्पत्ति र पसलमा तोडफोड राखजनी भएपछि हेलिकप्टरबाट गस्ती शुरू भएको हो। गस्तीमा गएको प्रहरी टोलीमाथि नै प्रदर्शनकारीले आक्रमण गरेका छन्। आक्रमणमा एकजना प्रहरी घाइते भएका छन्।
4: हामी दुई सातको टोली एकजना बिरामी लिएर बिहारमा मुस्किया उद्यम जाँदैछौँ। सिधै उहाँनिर एकैचोटि एट्याक गर्यो क्या हरिनाजामा। त्यसपछि मलाई सिधै काँधमा आनु, राखी लिएर हात राखे जस्तो भइरहेको छ, एकैचोटि एट्याक गर्दैछु नि।
1: पूर्व पश्चिम सड़क खण्डको इनेरुवा भोकराहा हरिपुर लौकाई क्षेत्रमा दुवै समुदायले प्रदर्शन सर्काएपछि आज दिउँसोबाट कर्फ्यू आदेश जारी भएको छ। जेएनजी अभियन्ता मिराज ढुङ्गानाले यसमा गृह प्रशासनको कमजोरी देखिएको बताउनु भएको छ। सुनसरी घटनालाई उहाँले दुर्भाग्यपूर्ण घटना भन्नुभएको छ।
2: एकदम दुर्भाग्यपूर्ण घटना हो, यसको लागि चाहिँ गृह मन्त्रालयदेखि धेरै निकायहरूको चाहिँ कमी कमजोरी छ। मन्त्रीज्यूलाई पनि अकाउन्टेबल होल्ड गर्नुपर्छ। उहाँ के हेर्दै बस्नुभयो? जब कि चाहिँ यो झण्डाको लागि लफडा यहाँ आज होइन एक महिना पहिलादेखि नै चलिरहेको थियो, त्यो हुने भन्ने पूर्वअनुमान पनि थियो। र त्यो हुँदाखेरि पनि तपाईँको सुरक्षा निकायले ध्यान नदिँदाखेरि यो अवस्था आएको हो। यो देशमा हामीले अब चाहिँ धार्मिक अथवा सामुदायिक द्वन्द्व चाहिँ हामी खप्न सक्दैनौँ। विकासको बाटोमा लाग्ने हो हामी, र अहिले चाहिँ कहाँ घुम्न गएर कहाँ मास्क गरेर टुप्स चाहिँ बोर्डरमा गएर हेरेर के गरेर चाहिँ टाइम वेस्ट गरेर गृहमा चाहिँ सुरक्षाको काम यदि गरिँदैन भने हामी यसलाई चाहिँ हेरेर चुपचाप बस्नेवाला छैनौँ।
1: सुनसरीमा कर्फ्यू जारी भएपछि नेपाली सेना सड़कमा निस्किएको छ। देशका कुनै न कुनै ठाउँमा दैनिक आन्दोलन भइरहेका छन्। विगतमा प्राप्त राजनैतिक उपलब्धिहरूलाई गिजोल्ने, इतिहासले विसर्जन गरिसकेको र चियानमा पुगिसकेको सन्दर्भलाई जगाउन खोज्ने आरोप बालेन सरकारमाथि लागेको छ। नयाँ द्वन्द्वको कारण बन्न सक्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने देखिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शान्तिपूर्ण अवस्था कायम गर्न कर्फ्यू लगाउनु परेको जनाएको छ। सामान्य बन्द गएको अवस्था तनावपूर्ण बनेपछि कर्फ्यू लगाउनु परेको सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभएको छ।
5: होइन, अब यो अब अवस्था हेरेर गर्ने हो कर्फ्यू भन्ने कुरा। अब अवस्था अलिकति तनावपूर्ण भएको हुनाले हामीले चाहिँ त्यो उपाय अप्नाउँदैछौँ।
1: भनेको बीचमा केही त्यस्तो अलिक गडबडी भएर
5: अलिअलि त अब समस्या आइरहेको छ। भोलि अब झन धनजनको क्षति हुनबाट रोक्नलाई
1: सुनसरीको अवस्था थप तनावग्रस्त बन्दै गएको छ। सिराको लाहानमा समेत प्रदर्शन भएको छ। पसलमा लुटपाट तोडफोड राखजनी भएका छन्। प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बाँडेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। आइतबार कप्तानगंजमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो, नौजना घाइते भएका थिए। घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आज पनि यथावत छ। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद आर्यले सामाजिक सद्भाव कायम गर्ने प्रयास जारी रहेको बताउनुभयो। सुरक्षाका कारण आज हुन नसकेको सर्वपक्षीय छलफल भोलि गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।
5: म होइन, अहिले चाहिँ हामी मृतकको परिवार र घाइतेको परिवारमा पुगेका छौँ। अरूसँग पनि दुवै पक्षलाई हाम्रो सम्पर्क र सम्बन्ध भइरहेछ। हामीले भन्नुपर्ने कुरा भनिरहेका छौँ र हामीले खेल्नुपर्ने भूमिका खेलिरहेछौँ है त।
1: यहाँलाई सहयोग चाहिँ सामाजिक सद्भाव कायम गर्नको लागि अरू कसैको सहयोग छ?
5: सबैले हाम्रो समर्थन सहयोग छ चाहिँ भन्नुभएको छ है उहाँहरूले।
1: अब त्यो सामाजिक सद्भावका लागि चाहिँ बैठक राख्ने केही कुरा छ कि छैन?
5: होइन, बैठक आज बस्न खोजे हो यो। अब त्यो अलिकति सुरक्षाको कारणले गर्दाखेरि सबै आउन सक्नु भएन, नआएको हुनाले अब यसलाई भोलितिर हामी प्रयास गर्छौँ।
1: घटनामा गृह प्रशासनले पनि चासो दिएको छ, छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले नै चासो लिएर घटनास्थलमा जाने प्रयास गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सुनसरीका सांसद लालविक्रम थापाले भोलि साँझसम्म घटना साम्य पार्ने प्रयास भएको बताउनु भएको छ।
6: एकदमै लागिरहेछौँ हामी। अब भर्खरै पनि अहिले डिआइजी स्टाफसँग र यहाँको सुरक्षा उसँग हामी बसेर पटक पटक कुरा गऱ्यौँ। आज नै घाइतेहरूसँग स्वास्थ्य मन्त्रीज्यूले चाहिँ आएर प्रत्यक्ष भेटेर उहाँहरूसँग संवाद गर्नुभयो र हाम्रो चाहिँ दलका उपनेता गणेश माननीय गणेश पराजुलीज्यू आएर आज घटनाको सम्पूर्ण विवरणहरू चाहिँ संकलन गरेर आवश्यक रूपमा समन्वय चाहिँ उहाँ आफैले पनि चाहिँ गर्नुभएको छ र सरकार एकदम तीव्र रूपमा यो घटनाको लागि चाहिँ गम्भीरताका साथ हेरेर सबै पक्ष एकदमै लागिरहेको अवस्था छ र मलाई आशा छ अब हुन चाहिँ अब यति ठुलो घटना हुँदाखेरि मैले फेरि पनि भने सामान्य पराक्रमपन चाहिँ आउँछ नै तर मलाई लाग्छ भोलिबाट यो भोलि साँझसम्मबाट चाहिँ यो जे जे भएको छ नि सबै कुराहरू चाहिँ सामान्य अवस्थामा आउँछ र हामी यहाँको मिडिया मार्फत म अनुरोध पनि गर्न चाहन्छु सबैजना संयमित हौ, बसेर छलफल गरौं, हामी के हुन्छ भने भाइचाराको सम्बन्ध स्थापित गर्दै अगाडि बढ्नुपर्नेछ।
1: उहाँले गृहमन्त्री सुदन गुरूङ पनि सुनसरी आउन खोज्नु भएको बताउनुभयो तर सुरक्षाका कारण निश्चित नभएको उहाँले बताउनुभयो।
6: हजुर, यो गृहमन्त्रीज्यूको अत्यन्तै धेरै चासो छ र यदि आउँदाखेरि पनि किनभने उहाँले अब कस्तो भने अब त्यो संयन्त्रले भने अनुसार आउनुहुन्छ। अब अहिले सुरक्षाका दृष्टिकोणले हरेक हिसाबले मैले चाहिँ त्यो कुराको इन्फर्मेसन लिएको छैन। उहाँ आउन सक्ने कुरा चाहिँ उहाँले मलाई भन्नुभएको थियो। मलाई एकदम धेरै चासो छ, म त्यहाँ आउँछु, कसरी हुन्छ त्यसलाई मिलाउनुपर्छ भन्नुभएको थियो। त्यहाँ मैले यति कुरा निवेदन।
1: सत्तारूढ रासोपाले घटनालाई साम्य बनाउने प्रयास गरेको जनाएको छ। डीजी प्रयोगको विषयमा सुनसरीबाट शुरू भएको विवादले उग्र रूप लिएपछि मोरङ प्रशासनले जिल्लामा डीजे प्रयोगमा रोक लगाएको छ। कसैले डीजे प्रयोग गरे कानून बमोजिम कार्यवाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ। अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सम्बद्ध सबै पक्षलाई विशेष आग्रह गरिएको छ। राजनैतिक दलहरूले पनि स्थानीय समितिका सम्पूर्ण सदस्यहरू लगायत सबैलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न अपील गरेका छन्। साम्प्रदायिक दंगा हुन नदिन शान्तिपूर्ण अवस्थामा ल्याउन सबैको भूमिका यति बेला महत्वपूर्ण हुनेछ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
7: वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा गरिएको तोडफोड़को घटनापछि स्वास्थ्य क्षेत्रको आन्दोलन चर्किएको छ। सुरक्षाको प्रत्याभूति नभएको भन्दै अस्पतालमा कार्यरत 68 जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनका कारण आकस्मिक बाहेका सेवा प्रभावित छन्। गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड़ गर्नुका साथै ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए। चिकित्सकहरूका अनुसार घटनापछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अपमानजनक व्यवहार भएको महसुस भएपछि सामूहिक राजीनामा दिने निर्णय भएको हो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई अस्पताल र ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। उता राष्ट्रिय मानवाधिकार आयोगले चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोड़को घटनाको कड़ा निन्दा गर्दै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्ता दिइसक्नु भएको बताउनु भएको छ। उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभयो। कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ खुलाउनु भएन। पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे पनि प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा प्रवक्ता जयसवालले पहिलो प्रश्नबारे म जानकार छैन, नेपालका प्रधानमन्त्रीको भ्रमणबारे निमन्त्रणा गइसकेको छ भन्नुभएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दावी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न आग्रह गर्नुभएको छ। केही समय यता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित हुनुहुन्थ्यो। निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहनुभएका डाक्टर वाग्लेलाई प्रधानमन्त्रीले व्यवस्था गरेका समाचार प्रकाशित भएपछि उहाँले अर्थ मन्त्रालयमा आज उद्यमीसँग छलफलमा यस्तो स्पष्टीकरण दिनुभएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डमा राति गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति 8 बजेदेखि बुधबार बिहान 5 बजेसम्मका लागि नारायणगढ़ मुगलिन सड़कमा सबै प्रकृतिका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मुगलिन नारायणगढ़ सड़क खण्ड अन्तर्गत मुगलिन बजार नजिकै नारायणगढ़तर्फ सुक्खा पहिरो गई सड़क अवरूद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम रहेकाले रातिको समयमा सवारी कुड्न दिन हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवागमन बन्द गर्ने निर्णय भएको शासनले जारी गरेको सूचनामा भनिएको छ। व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले सुनवाई गर्दै गोल्छालाई दुई कसुरमा छुट्टा छुट्टै धरौटी निर्धारण गरी रिहाईको आदेश दिएको हो। उनलाई बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रूपियाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एकेराज जोशीले उहाँलाई आज बेलुका मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। उहाँलाई नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो। भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भएको छ। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 15 गते शुक्रबार अपरान्ह 6 बजेसम्म करिब 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोलिनेछ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। विगत लामो समयदेखि प्यांक्रियाज क्यान्सरबाट पीड़ित भएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किनु भएको थियो। उहाँलाई 14 दिन अघि हेलियस अस्पताल भर्ना गरिएको थियो र उहाँको अन्त्येष्टि भोलि साउन 13 गते बिहान 11 बजे पशुपति आर्यघाटमा गरिने कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेघलाल श्रेष्ठले जानकारी दिनुभएको छ। गोपालमान कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक हुनुहुन्थ्यो। भारतको सर्वोच्च अदालतले जुलाई 20 संसद मार्चका क्रममा प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको प्रहरी कार्यवाहीबारे सुनवाई गर्दै नाबालिग प्रदर्शनकारीलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले विद्यार्थीको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको निष्कर्षसहित उनीहरूले संवैधानिक अधिकारभित्र रहेर आफ्ना माग राखेको टिप्पणी गरेको छ। नेदरल्याण्डसमा जारी आईसीसी क्रिकेट विश्वकप लीग टूमा लगातार निराशाजनक प्रदर्शनको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय एक दिवसीय ओडीआई वरितामा परिएको छ। नेपाल आईसीसीको पछिल्लो अध्यावधिक वरितामा एक स्थान तल झर्दै 18 स्थानमा पुगेको छ। आईसीसीले सोमबारसम्मका खेलको आधारमा सार्वजनिक गरेको नयाँ वरिता अनुसार नेपाल 17 स्थानबाट एक स्थान तल झरेको छ। नेपाललाई पछाडि पार्दै नामिबिया 17 स्थानमा उक्लिएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच फेरि एकपटक प्रदेश सरकार चलाउने गोप्य सहमति त भयो, तर यसपालि आफ्नै पार्टीभित्र असन्तुष्टि तीव्र विस्फोट भएको छ। एमाले उपमहासचिव योगेश भट्टराईले यसलाई सिधै छापामार शैलीको सम्झौता भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। न त एमालेको केन्द्रीय कमिटिलाई थाहा थियो, न त नेकपाका पदाधिकारीलाई। दुईजना शीर्ष नेताले बन्द कोठाभित्र गरेको यो सहमति आखिर के का लागि हो भन्दै पार्टीभित्रै तीव्र असन्तुष्टि चुलिएको छ। एमाले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अनुसार यसको पछाडि कुनै राजनीतिक कारण नै छैन। यो सहमति त जेएनजी अर्थात नयाँ पुस्ताको आन्दोलन र बढ्दो चेतनाले परम्परागत दलहरूमाथि ल्याएको अस्तित्वको संकट व्यवस्थापन गर्न रचिएको रक्षात्मक ढाल मात्र हो। नयाँ पुस्ताको लहरबाट त्रसित बनेका ओली र प्रचण्ड आगामी स्थानीय र प्रदेश निर्वाचनमा आफ्नो सीट जोगाउन यो स्वार्थ केन्द्रित सहकारीमा पुग्न बाध्य भएका हुन्। त्यस्तै एमाले उपाध्यक्ष गोकर्ण विष्ट भन्छन्, हामीले सहमति भएपछि मात्रै थाहा पायौं, पार्टीमा छलफल नै भएको छैन। उता नेकपाका सहसंयोजक माधव कुमार नेपालले त प्रचण्डलाई सिधै चेतावनी दिँदै भनेका छन्, ओलीसँग सहकार्य गर्दा धेरै विचार पुर्याउनु, उनले जुनसुकै बेला धोका दिन सक्छन्। यो डर स्वाभाविक पनि हो। 2074 सालमा झण्डै दुई तिहाई बहुमत ल्याएर बनेको शक्तिशाली नेकपा ओली र प्रचण्डकै व्यक्तिगत टकराव र अहमका कारण 2077 सालमा क्षत विच्छेद भएको थियो। विगतको त्यो गम्भीर विभाजनको कुनै समीक्षा नगरी केवल कार्यमा पुग्न बाध्य भएका हुन्। त्यस्तै एमाले उपाध्यक्ष गोकर्ण विष्ट भन्छन्, हामीले सहमति भएपछि मात्रै थाहा पायौं, पार्टीमा छलफल नै भएको छैन। उता नेकपाका सहसंयोजक माधव कुमार नेपालले त प्रचण्डलाई सिधै चेतावनी दिँदै भनेका छन्, ओलीसँग सहकार्य गर्दा धेरै विचार पुर्याउनु, उनले जुनसुकै बेला धोका दिन सक्छन्। यो डर स्वाभाविक पनि हो।

संकटमा परेको र सरकार प्रतिशोधको बाटोमा गएको बहाना बनाएर एमालेसँग अंकमाल त गरे तर कार्यकर्ता तहमा यसले गम्भीर नैतिक प्रश्न उठाएको छ। पारदर्शिता र जवाबदेता बिना गरिएको यो छापामार सत्ता साझेदारी कति दिन टिक्ला? के यसले नयाँ पुस्ताको आक्रोशलाई रोक्न सक्ला?

0: बाको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रतिनिधि सभा सदस्य सुनसरीका लाल विक्रम थापा।
0: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
2: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
1: सुनसरीको घटना खास के हो यहाँहरूले मूल्याङ्कन गरिरहनु भएको छ?
3: यहाँहरूले पनि थापै राख्नु भएको छ। सर्वप्रथम चाहिँ मिडिया मार्फत सबै नेपालीहरूलाई म नमन गर्न चाहन्छु। म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुनसरी क्षेत्र नम्बर 2 म प्रतिनिधि सभा सदस्य र यो घटना चाहिँ मेरै क्षेत्रमा सुनसरीको देवानगंज 3 ओडाको पुरानो हटियामा त्यहाँनिर चाहिँ भएको घटना हो। त्यो घटनाको विषय चाहिँ मोटामोटी यहाँहरू सबैले थाहा पाइसक्नु भएको छ। सानो तिनो कुराहरूबाट त्यो चाहिँ विवाद उत्पन्न भएर भएको घटना हो सर।
1: भनेको सानो तिनो भनेको कस्तो सानो तिनो हो?
3: त्यो सानो तिनो भनेको एउटा झण्डा मुस्लिम समुदायको त्यो कार्यक्रम गर्ने सन्दर्भमा एउटा झण्डा राखेको भन्ने छ एक प्रतिको दावी। अनि त्यो विषयमा चाहिँ 4-5 दिन अगाडि सामान्य त्यो हटाउनुहोस् है भन्ने सन्दर्भमा सामान्य विवाद भएको भन्ने छ। र त्योभन्दा पछाडि चाहिँ त्यो सोमबारको दिनको तयारी चाहिँ सोमबार चाहिँ तपाईँको कोसीको पानी लगेर चढाउने जुन छ बोलबम जाने यहाँ प्रचलन छ त्यसको लागि चाहिँ यो विजय बजार जाने सन्दर्भमा तयारी गरिरहेको अवस्थामा चाहिँ त्यो आवाज अलिकति ठुलो भयो साँझको बेला झन्डै 8:30-9 कुरा त्यो आवाज बजिसकेपछि अलिक ठुलो भयो भन्ने हिसाबले चाहिँ त्यतापट्टिको अर्को साथीहरूले चाहिँ त्यसलाई यो नबजाउनुहोस् भन्ने सन्दर्भमा कुरा गर्दै जाँदाखेरि सामान्य विवाद भएको भन्ने देखिन्छ र त्यही बीचमा यो घटना भएको भन्ने देखिन्छ।
1: अब त्यो सामान्य विवादले यत्रो ठुलो घटना किन लिनु पर्थ्यो? एकजनाको मृत्यु भयो, 9 घाइते हुनु भएको छ, प्रहरीमाथि नै अहिले त आक्रमण भएको छ, हिजो बिहानदेखि कर्फ्यू लगाउनु परेको छ अवस्था, के गरी यस्तो अवस्था निम्ति हो त त्यसो भए?
3: वास्तवमा त्यो बीचमा अब गोली चल्यो होइन, त्यो सामान्य विवाद हुँदै गर्दाखेरि गोली चल्यो भन्ने छ होइन। त्यो गोलीको कारणले गर्दा केही अब 9-10 चाहिँ तपाईँको 10 घाइते हुनुभएको थियो, त्यसमध्ये 1 चाहिँ डेथ भयो। अर्को चाहिँ सामान्य अवस्थामा ल्याउने गरी हामी निरन्तर लागिरहेछौँ। उहाँहरूको उपचारमा सरकारले पूर्ण रूपमा उहाँहरूको उपचार खर्च बिहोर्ने गरी सरकारले निर्णय पनि गरिसकेको छ। अब घटनालाई हामी क्रमशः सामान्य बनाउने हिसाबमा लागेका छौँ। अब तत्कालीन समयमा चाहिँ गोली चल्यो। अब गोली चाहिँ फेरि के छ भने प्रहरीपट्टिबाट छ। अब त्यो चाहिँ बीचमा घुसपेट के भयो अहिले चाहिँ किनभने हामीले र स्थानीयबाट पनि माग भए अनुसार चाहिँ सरकारबाट 5 उच्च स्तरीय छानबिन समिति आएर दलगत रूपमा उहाँहरूले काम शुरू गरिसक्नु भएको छ भने त्यो घटनासँग सम्बन्धित भएका चाहिँ अब त्यसको चाहिँ प्रमुख जिल्ला अधिकारीदेखि लिएर एसपीदेखि लिएर सबैजना चाहिँ लाई गृह मन्त्रालय तानिसकेको अवस्था पनि छ। त्यसमा अब
1: भनेको तपाईँकै अभिव्यक्तिले पनि हुन सक्छ सायद शुभेच्छा निकाय फेरबदल भएको जस्तो ताकि ताकि गोली हानेर नागरिकको हत्या गर्न त पाइँदैन भन्नुभएको थियो, यहाँले कडा जवाफ दिनुभएको थियो यहाँले सायद त्यसैले पनि
3: होइन। मैले चाहिँ के संकेत गरेका थिएँ भन्दाखेरि अब त्यो मेरो क्षेत्रको मेरो भाइ बच्चाहरूमाथि गोली लाग्दै गर्दा होइन, त्यो गोली लाग्यो कसले लगा कसले आनो त्यो आफ्नो पाटो छ, तर गोली चाहिँ एकदमै लागेको छ। त्यसको चाहिँ प्रारम्भिक रूपमा प्रहरीले चाहिँ त्यसको सूचनाहरू राख्नुपर्ने थियो यदि प्रहरीबाट भएको होइन भने, त्यहाँ चाहिँ अलिकति हामी चुकेको हो कि प्रहरी प्रशासन भन्ने कुरामा। अब त्यत्रो क्षति भएको छ, क्षति हुँदाखेरि त्यही क्षेत्रको त्यहीको म होइन म स्थानीय मेरो मतदाता मेरा सबै परिवारहरू ढल्दै गर्दा मैले 2 राख्नुपर्ने नै हो मेरो होइन, त्यो कुरा मैले राखेकै हो। त्यस कारणले गर्दाखेरि मैले चाहिँ प्रहरी

0: पनि हान्यो गोली भन्न खोजेको होइन, तर ताकिद ताकि गोली कसैले हान्यो, जसले हान्यो त्यो चाहिँ के छ भने त्यो हान्न नहुने थियो, गर्न नहुने थियो होइन, त्यस कारणले मैले त्यो घटनाको बेला कुरा गरेको थिएँ।
1: अब जसले गृह मन्त्रालय सम्हाल्नु भएको छ त्यही दलको तपाईँ पनि सांसद हुनुहुन्छ, तपाईँले सिधै गृहमन्त्री सुदन गुरुङमाथि प्रहरी मार्फत चाहिँ आरोप लगाए जस्तो तपाईँलाई त्यस्तो थ्रेट अहिले आएको छ कि छैन?
0: होइन त्यस्तो होइन, किनभने घटनाको अवस्था त्यहाँको परिस्थितिमा त एउटा त्यहाँको माननीयले त्यहाँको जनप्रतिनिधिले अथवा जनप्रतिनिधि नभए पनि म सर्वसाधारणको हिसाबले पनि चाहिँ मेरो भाइ छोराहरू ढली लग्दाखेरि मैले दुई शब्द त बोल्नै पर्छ हेर्नुहोस् होइन, किन त्यो त जान मरेको छ नि, त्यस कारणले गर्दाखेरि अब यसको चाहिँ के छ भने अब हामीसँग अहिले यतिखेर के छ भने उसलाई त्यसलाई चाहिँ दोषारोपण गर्नुभन्दा पनि अब हामीसँग संयम भएर सबै पक्षलाई एक ठाउँ राखेर चाहिँ मिलेर जानुको विकल्प छैन, त्यस कारणले म यहाँको मिडिया मार्फत चाहिँ सबै पक्षलाई चाहिँ एकै ठाउँ आएर सद्भाव कायम गरेर मिलेर जानको लागि म आग्रह पनि गर्छु।
1: जस्तो प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्याले आज पनि सर्वदलीय बैठक राख्न खोज्नु भएको थियो, अहिलेसम्म सफल हुन सकिरहेको छैन भनिरहनु भएको छ, तपाईँको तर्फबाट चाहिँ सामाजिक सद्भाव कायम गर्नको लागि अब के भइरहेछ? तपाईँ
0: पहिलो कुरा त कस्तो छ भने अहिले हजुरलाई कतिको इन्फर्मेसन छ, अहिले त्यो जाम मृतक र त्यो संघर्ष समिति आजको प्रोग्रेस भनेको चाहिँ त्यो वार्ता समिति बनिसकेको छ, 11 समिति वार्ता समिति त्यहाँ घटनास्थलमा पीड़ितहरू पक्षबाट अहिले चाहिँ एउटा समिति बनिसकेको अवस्था छ, र त्यो समितिका प्रतिनिधिहरूसँग र त्यहाँको चाहिँ त्यहाँ पनि जनप्रतिनिधि हुनुहुन्छ, जनप्रतिनिधिहरू सहितको उपस्थितिमा अहिले चाहिँ भर्खरै पनि लाइभ चाहिँ जिल्ला सुरेश साहब चाहिँ उहाँ त्यही हुनुहुन्छ र अहिले उहाँहरू चाहिँ छलफलमा जुटिरहनु भएको छ।
1: तर कर्फ्यू चाहिँ जारी छ, फेरि ठाउँ अन्त पनि फैलियो, यो चाहिँ मोरङमा डिजे बजाउन प्रतिबन्ध लगाइएको अवस्था छ, सिराको लाहानमा फेरि आज प्रदर्शन भयो, राजमार्गमा कर्फ्यू आदेश जारी भएको छ होइन?
0: अघि घटनाहरू हुनुहुँदैन थियो, मैले त्यही भएर तपाईँलाई निवेदन गरेँ, अब हामीसँग भनेको चाहिँ सबैजना सबै नागरिकहरूको जुन जुन पक्ष विपक्ष जे भए पनि अब हामीसँग संयम त अपनाउने भन्दा अरू विकल्प छैन, त्यस कारणले सबै पक्षलाई होइन यो चाहिँ जातीय रूपमा धार्मिक रूपमा क्षेत्रीय रूपमा नहेरिकन यो चाहिँ सामान्य दाजुभाइहरूको चाहिँ अल्लो घर तल्लो घर अब त्यो मा भएको घटनालाई चाहिँ अब यो चाहिँ जातीय रूपमा जुन मुस्न खोजिरहेको छ यो गर्नु हुँदैन, यसबाट हामी सबैजना एकै ठाउँ बसेर हामीले त्यसलाई चाहिँ के गर्नुपर्छ भने अब यसका पराकम्पनहरू चाहिँ के हुन्छ भने स्वाभाविक रूपमा यत्रो घटना घटेको छ देखिन्छ लाग्छ, आज र भोलिसम्ममा यी सबै कुराहरू नियन्त्रणमा आइसक्छ र भोलिबाट यो चाहिँ अवस्था सामान्य अवस्थामा आउँछ भन्ने मलाई लाग्छ।
1: यहाँले पहल पनि गरिरहनु भएको छ?
0: हजुर एकदमै लागिरहेछौँ हामी, भर्खरै पनि अहिले डिआइजी साहबसँग र यहाँको सुरक्षा उसँग हामी बसेर पटक पटक कुरा गर्यौँ, आज नै घाइतेहरूसँग स्वास्थ्य मन्त्रीज्यूले चाहिँ आएर प्रत्यक्ष भेटेर उहाँहरूसँग सम्वाद गर्नुभयो र हाम्रो चाहिँ दलका उपनेता गणेश माननीय गणेश पराजुलीज्यू आएर आज घटनाको सम्पूर्ण विवरणहरू चाहिँ संकलन गरेर आवश्यक रूपमा समन्वय चाहिँ उहाँ आफैले पनि चाहिँ गर्नुभएको छ र सरकार एकदम तीव्र रूपमा यो घटनाको लागि चाहिँ गम्भीरताका साथ हेरेर सबै पक्ष एकदमै लागिरहेको अवस्था छ र मलाई आशा छ अब हुन चाहिँ अब यति ठुलो घटना हुँदाखेरि मैले फेरि पनि भने सामान्य पराकम्पन चाहिँ आउँछन् नै, तर मलाई लाग्छ भोलिबाट यो भोलि साँझसम्मबाट चाहिँ यो जे जे भएको छ नि सबै कुराहरू चाहिँ सामान्य अवस्थामा आउँछ र हामी यहाँको मिडिया मार्फत म अनुरोध पनि गर्न चाहन्छु सबैजना संयमित हौ, बसेर छलफल गरौं, हामी के हुन्छ भने भाइचाराको सम्बन्ध स्थापित गर्दै अगाडि बढ्नुपर्नेछ।
1: स्वास्थ्य मन्त्री त आज पुग्नुभयो, गृहमन्त्री सुदन गुरुङ पनि आउने कुरो छ कि?
0: हजुर यो गृहमन्त्रीज्यूको अत्यन्तै धेरै चासो छ र यदि आउँदाखेरि पनि किनभने उहाँले अब कस्तो भने अब त्यो संयन्त्रले भने अनुसार आउनुहुन्छ, अब अहिले सुरक्षाका दृष्टिकोणले हरेक हिसाबले मैले चाहिँ त्यो कुराको इन्फर्मेसन लिएको छैन, उहाँ आउन सक्ने कुरा चाहिँ उहाँले मलाई भन्नुभएको थियो, मलाई एकदम धेरै चासो छ, म त्यहाँ आउँछु, कसरी हुन्छ त्यसलाई मिलाउनुपर्छ भन्नुभएको थियो, त्यहाँनिर मैले यति कुरा निवेदन
1: त्यही भएर भोलि साँझसम्म सामान्य अवस्थामा फर्किन्छ भन्न खोज्नु भएको यहाँले,
0: यसलाई चाहिँ सामान्य अवस्थामा ल्याउनुपर्छ, यहाँहरूले पनि मिडियाहरूले पनि चाहिँ यसमा एकदमै राम्रो रोल खेलिराख्नु भएको छ, यहाँहरूलाई पनि किनभने देशको चौथो अङ्ग यहाँहरूले चाहिँ सूचना सम्प्रेषण सही सूचना सम्प्रेषण गरिदिइराख्नु नै अब अहिले अब तीन चार दिन भयो घटना भएको त्यो विस्तार हो, अहिले चाहिँ थोरै पराकम्पन आएको चाहिँ छ तर त्यसलाई पनि चाहिँ यहाँहरूको मिडिया मार्फत पनि जुन किसिमको चाहिँ सहयोग भइरहेको छ सही सूचना दिइराख्नु भएको छ र सबैलाई चाहिँ संयमता अपनाउनको लागि यहाँहरूले खेल्नुभएको भूमिकाप्रति पनि यहाँहरू सबैलाई म सम्मान गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईबी ब्याङ्क सबैका लागि ब्याङ्क।
3: East Home 500.

0: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्ष रोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागेङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सुन्नु न
2: भनना भना,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहावा रोड पश्चिम पट्टि एमसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना। कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको संचालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल budhaawazfm@gmail.com वा संस्थाको कार्यालय बालगंगा 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक भेषराज पाण्डे, व्यवस्थापक कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बालगंगा 4 गजेडा, कपिलवस्तु। सम्पर्क नम्बर 076550180 र 076550181।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलिहावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बारगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076550200।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
8: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
9: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
10: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बाडगंगा एक बैरिया कपिल वस्तु
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813517
11: बड़ा नीक लागे सखी अजूरिया में गाँव।

0: उपस्थान बिन्दु हो?
1: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र अस्साम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिनाप्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राती दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा सोङखुवा सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ। छ आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले।
3: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर अझ त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिभिल स्टाफहरूसँग भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
0: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनुभयो?
3: फाइन्डिङ नै सकेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोड बल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर हेरेका छौँ।
0: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति 2 समूह बीच भएको झडपमा कम्तीमा 1 जनाको ज्यान गएको छ भने 9 जना सर्वसाधारण, नेपाल प्रहरीका 10 र सशस्त्र प्रहरीका 5 गरी 24 जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। खोसी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिले आएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी संजय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुनलाई सोधेका छन्।
1: बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेड लगलाई फुकाएको हो। खासमा
4: तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
1: हो, हामी सत्ताको खेलमै थिएनौ। 2 वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुरुपछिमा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो 2 वर्षबीचमा लिएका पनि थिएनौ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
4: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
1: होइन, खेल खेलेकै होइन। यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तीन त मिलौ, हामी सपोर्ट गरौं, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौं भनेका थियौँ। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला झन् त्योमाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
4: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
1: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरे यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
4: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्, त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
1: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउने हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
4: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
1: होइन? होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त पूर्वाग्रही देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त वामपन्थीहरू मिले, सैद्धान्तिकहरूले निकट भएकाहरू मिले भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
4: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
1: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
5: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
6: यति बेला रातिको 9 बज्यो।
7: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
8: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
9: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्। तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
10: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्बरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
10: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764665 र 9824151291।
10: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
11: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
12: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
11: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
13: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
12: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857151713। संचालक गिरिराज कडे।
14: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
15: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
14: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
15: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
15: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
14: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
15: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
14: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
15: हिस्टो, साइटो, बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
14: फिजियोथेरापी विशेषज्ञ सेवा,
15: आईसीयू, एनआईसीयू, डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
16: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
17: ढुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
18: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
19: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
17: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
19: प्रोप्राइटर नोनेथा रु।
18: सम्पर्क नम्बर 9814549450 र 9863

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन।
0: समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
0: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना। कपिल वस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको सञ्चालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल buddhaawazfm@gmail.com वा संस्थाको कार्यालय बागडङ्गा 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक भेषराज पाण्डे, व्यवस्थापक कपिल वस्तु संचार सहकारी संस्था लिमिटेड, बागडङ्गा 4 गजेडा कपिल वस्तु। सम्पर्क नम्बर 076-550-180 र 076-550-181।

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

0: आज विक्रम सम्वत 2083 साल साउन 13 गते बुधबार असार शुक्ल पूर्णिमा तथा गुरू पूर्णिमा 29 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुनसरीको देवानगंजमा सद्भाव कायम राख्न सबैतिरबाट आह्वान। चिकित्सकहरूको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित। आईएनजीओमा अनियमितता, थुप्रिँदै गैर बैंकिङ सम्पत्ति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिक्षा प्रेमीका लागि नमूना सूर्योदय मावि शीर्षकको शुभ समाचार।
0: सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा नवीन र अनुकरणीय कार्यक्रम सञ्चालन गरिरहेको छ। इलामको सूर्योदय नगरको शैक्षिक गतिविधि अवलोकन गर्न देशका विभिन्न स्थानीय तहबाट जनप्रतिनिधि आउने गरेका छन्। नगरले सामुदायिक र संस्थागत विद्यालय बीचको दूरी घटाउँदै देश समाजका लागि योग्य नागरिक उत्पादन गर्न अभिभावक हाजिरीदेखि बाल बचत कार्यक्रम कार्यान्वयन गरेको छ। यसले संस्थागत विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ़ाएको छ भने अभिभावकले समेत अनुगमन गर्न थालेका छन्। नगरले करफोक शिक्षा मन्दिरलाई 6,31,00,000 रूपियाँ लगानी सहित पालिका स्तरको नमूना विद्यालय र कृषि नवप्रवर्तन केन्द्रका रूपमा विकास गरेको छ। यस अन्तर्गत यहाँ बाली विज्ञान प्राविधिक धारको पढ़ाईदेखि सुस्थ श्रवण स्रोत कक्षा समेत सञ्चालन भइरहेको छ। स्कूलमा आधुनिक खेती प्रणालीको टनेल र शीत भण्डार स्थापना गरिएको छ। घरको कोठामै बसेर मोबाइल एप मार्फत सेमी अटोमेटेड टनेल भित्रका बाली नालीमा सिंचाई गर्न तापक्रम मिलाउन सकिने व्यवस्था समेत गरिएको छ। करफोकमा विद्यार्थी सिकाईका लागि स्कूलमै गण्यौले मल उत्पादन, बाली विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला, सबै कक्षा कोठामा इन्टरएक्टिभ प्यानल बोर्ड र सीसी क्यामेरा व्यवस्थापन गरिएको छ। प्रधानाध्यापक गणेश निरौला शैक्षिक, भौतिक, प्राविधिक विभिन्न हिसाबले विद्यालयलाई आकर्षणको केन्द्र बनाउन

0: प्रयास भइरहेको बताउनुहुन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सुनसरीको देवानगंजमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु र प्रहरी सहित 22 जना घाइते भएपछि विकसित हिंसात्मक घटनाबारे सुनसरी अझै अशान्त रहेको छ। मंगलबार साँझ फेरि दुवै पक्ष घरेलु हतियार सहित आक्रमण प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले 2 घण्टापछि स्थिति नियन्त्रणमा लिएका छन्। घटनापछि जिल्ला प्रशासनले कर्फ्यू जारी गर्दै लागू हुने क्षेत्र विस्तार गरेको छ। सुनसरी घटनालाई लिएर सरकारका तर्फ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन, राजनैतिक दल, नागरिक आन्दोलन, प्रेस काउन्सिल लगायतले सर्वपक्षीय रूपमा संयमता अपनाउन र सद्भाव कायम गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रपाले यस विषयमा छलफल गर्न आजका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा संसदमा रहेका राजनैतिक दल लगायत उपेन्द्र यादव र महन्त ठाकुरको जसपा नेपाल, सिके राउतको जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ। सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले आफै फोन गरेर पनि नेताहरूलाई आमन्त्रण गर्नुभएको राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले भन्नुभयो, अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपील आवश्यकता बोध भएकाले सर्वदलीय छलफलका लागि बोलाइएको हो। यसै गरी सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको छ। सुनसरी अझै अशान्त, संयमता अपनाउन सर्वपक्ष अपील, कान्तिपुरले खबर छापेको छ।
0: सरकारले हड़ताल गर्न निषेध गरेका 25 वटा अत्यावश्यक सेवामा अस्पताल पनि पर्छ, तर हड़ताल गर्न निषेध गरिएको अस्पतालकी सेवा लगभग ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिए। बिरामीको उपचारमा जुट्नुपर्ने चिकित्सकहरू आन्दोलित हुँदा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा उनीहरूले मंगलबार इमर्जेन्सी बाहेक सबै अस्पतालमा ओपीडी सेवा ठप्प पारेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सरकारी, निजी र गैर सरकारी अस्पतालमा आकस्मिक बाहेकका ओपीडी सेवा बन्द गरिएपछि बिरामी मर्कामा परेका हुन्। मन्त्रालयकै निर्देशन पालना भएन। यसअघि मंगलबार बिहानै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य जस्तो संवेदनशील सेवालाई बन्द नगर्न निर्देशन दिएको थियो, तर मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरे पनि अस्पताल र चिकित्सकहरूले त्यसको अवज्ञा गरेका छन्। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाएको थियो। नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको मन्त्रालयको भनाई थियो। सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी, स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। यता वीरगंजको नारायणी अस्पतालमा 68 जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबारदेखि आकस्मिक उपचार सेवा समेत ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन्। अस्पताल निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डा चित्तरञ्जन शाहका अनुसार अस्पतालमा कार्यरत सरकारी र विकास समिति तर्फका गरी 90 जना चिकित्सक मध्ये 68 जना चिकित्सकले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाएका हुन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भन्नुभएको छ, कार्यस्थलमै स्वास्थ्यकर्मी भौतिक आक्रमणमा पर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन। ओपीडी बन्द हुँदा बिरामीको बिजोग, अत्यावश्यक सेवा नै ठप्प पारेर चिकित्सकको आन्दोलन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
4: मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ, पदाधिकारी मनोनयनमै सक शीर्षकमा राष्ट्रपाको खबर। महाधिवेशन सकिएको एक महिनापछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ। चमती स्थित पार्टी कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समीक्षासँगै पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने कार्यसूची छ, तर सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच मनोनितको भागभन्दा नमिल्दा बैठक ढिलो भएको हो। वरिष्ठ नेता शाहले आफ्नो भागमा परेका उपसभापति र महामन्त्रीको नाम मंगलबारसम्म टुंग्याएका छैनन्। केन्द्रीय समितिमा मनोनित हुने पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच केही असहमति रहेको देखिन्छ। रासपा र बालेन शाह समूहबीच पार्टी एकता हुँदा नै पार्टी लामिछानेले चलाउने र सरकार शाहले चलाउने सहमति थियो। त्यसमा एकअर्काले हस्तक्षेप नगर्ने भद्र सहमति भए पनि पछिल्लो समय दुवैले हस्तक्षेप बढ़ाएपछि संशय पैदा भएको छ। तर पार्टीको प्रथम महाधिवेशनमै सभापति लामिछाने र बालेन बीच खुलेर भागभन्दा भए। त्यसअघि नै सरकारमा समेत रविले आफ्नो पक्षका सांसदहरूलाई मन्त्री बनाएर पठाएका थिए। पार्टीको महाधिवेशनमा बालेन समूहका सुधन गुरूङ, भूपदेव शाह, सुनिल लम्साल सहितका नेताहरू मनोनित कोटामा बस्ने सहमति गरेर सभापति लामिछाने समूहकै नेताहरू बीच मात्र प्रतिस्पर्धा भएको थियो। महाधिवेशनमा पदाधिकारी सर्वसम्मतिमा चुन्नुपर्ने बालेन पक्षले इच्छा भए पनि रवि समूहका नेताहरूले लोकतान्त्रिक प्रक्रियालाई रोजेको बताएका थिए। सभापति लामिछाने र वरिष्ठ नेता शाह टीम बीच महाधिवेशन यता बढ़ेको अविश्वास र आन्तरिक शक्ति संघर्षका कारण केन्द्रीय समिति र पदाधिकारी चयन प्रक्रिया अझै अनिर्णित बनेको छ।
0: आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको विकास साझेदार तथा हरेक वर्ष अरबौं रूपियाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओहरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैर सरकारी संस्था एनजीओ छनौट गर्दा बिचौलिया हावी भएको पाइएको छ। आईएनजीओहरूले नेपालमा सोझै आफ्ना कार्यक्रम कार्यान्वयन गर्न पाउँदैनन्। कार्यक्रम साझेदारी गर्न स्थानीय गैर सरकारी संस्था छनौट गर्नुपर्ने कार्यविधि छ। कार्यविधिको यही व्यवस्था अन्तर्गत आईएनजीओले एनजीओ छनौट गरी लक्षित क्षेत्रमा उनीहरू मार्फत लगानी खर्च गर्दछन्। तर एनजीओ छनौटमै अनियमितता तथा बिचौलिया हावी हुने गरेको पाइएको छ। समाज कल्याण परिषदका केही कर्मचारी र अन्य व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो। परिषदका पूर्व उपाध्यक्ष नन्दलाल माझीले एनजीओ छनौटमा बिचौलिया हावी हुने गरेको आफूले पनि महसुस गरेको बताए। आईएनजीओहरूले एनजीओ छनौट गर्दा कतिपय अवस्थामा बिचौलिया हावी हुने गरेको मैले पनि पाए। यसमा अनुगमन र नियमन जरूरी छ, माझीले भने। बिचौलिया हावी हुँदा जुन प्रयोजनका लागि पैसा आएको हो त्यसको सही सदुपयोग नहुन सक्छ, उनले भने। स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न एनजीओ छनौट गर्दा आईएनजीओहरूले शुरूमा गोर्खापत्रमा आशयको सूचना निकाल्छन्। आशयको सूचनामै कुन कुन एनजीओहरूलाई साझेदारी बनाउने हो तिनीलाई सजिलो हुने गरी मापदण्ड बनाइएको हुन्छ, परिषदका एक कर्मचारीले भने। एउटा आईएनजीओले कम्तीमा एउटा एनजीओलाई साझेदारीका रूपमा राख्नुपर्ने हुन्छ। धेरै जिल्लामा कार्यक्रम लागू गरेमा जिल्ला अनुसार बढ़ीमा 10-15 एनजीओलाई साझेदारी राख्न सकिने व्यवस्था पनि कार्यविधिमा छ। आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
4: नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 79 वर्षको उमेरमा निधन भएको छ। ललितपुरको जावलाखेलस्थित एलिअस हस्पिटलमा उपचारको क्रममा मंगलबार दिउँसो उहाँको निधन भएको हो। श्रेष्ठको शव आज बुधबार बिहान 9 बजेदेखि 11 बजेसम्म कंग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने जनाइएको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यस्तै कंग्रेसले आज बिहान 8:30 बजे केन्द्रीय कार्य समितिको आकस्मिक बैठक पनि बोलाएको दुलालले जानकारी दिनुभएको छ। श्रेष्ठको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल सहित विभिन्न नेताहरूले दुःख प्रकट गरेका छन्। कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन हिमालय टाइम्सले खबर छापेको छ।
0: बगिरह्यो सब बगेन कुरीति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सुदूरपश्चिमका पहाड़ी गाउँ वैदेशिक रोजगार र बसाई सराईले रित्तिन थालेपछि मलामी समेत नपाइने अवस्था बनेको छ। शव जलाउन मलामीको कमी भएपछि खाल्डो खनेर गाडिएको शव खोलाले बगाएको छ। खोलाले बगाएको शव 4 दिनपछि पुनः गाडिएको छ। बैतडीको पाटन नगरपालिका 5 सिमपानीको दलित बस्तीको 66 वर्षीय लालमती कोलीको साउन 5 गते मृत्यु हुँदा शव बोक्ने र दाउरा खोज्ने मानिस नहुँदा खोला किनारमा गाडिएको थियो। उक्त शव 4 दिनपछि साउन 9 गते खोलाले बगाएपछि पुनः खाल्डो खनेर अर्कै ठाउँमा पुरिएको छ। 5 वर्ष अघि श्रीमान गुमाएकी लालमतीको साउन 5 गते बिहान 10:30 बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले लालमतीको शव साउन 9 गते फेला परेको बताउनुभयो। शव लालमतीकै पुष्टि भएपछि परिवारको जिम्मा लगाएको उहाँले बताउनुभयो।

0: ਕੁੜੇ ਦੀ ਅਸਮਾ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਚੀਲੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਇੱਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸ਼ਮਾ ਬੈਂਕਿੰਗ।
1: ए भतीज तो एकाएक शाकाहारी भैंसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब भित्रै पृष्ठका खबर। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्त पठाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्त पठाइसकेको जानकारी दिएका हुन्। उनले भ्रमणको मितिबारे भने खुलाएनन्। प्रधानमन्त्री शाहले 13 चैतमा पदभार ग्रहण गरे लगतै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई सन्देश मार्फत नै भारत भ्रमणको समेत निम्त दिएका थिए।
7: नेकपा एमालेसँगको 2 वर्ष अघिको सत्ता सहकार्य तोड्दै नेपाली कंग्रेस लुम्बिनी प्रदेशबाट बाहिरिएको छ। कंग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। कंग्रेस सचेतक धनलक्ष्मी श्रेष्ठ सहित केही मन्त्री उपस्थित भएर मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएका छन्। कंग्रेसका मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री आचार्यले स्वीकृत गरिसकेका छन्। यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा 168(2) बमोजिम मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। शाहीले नेकपाका 14 र एमालेका 9 गरी 23 प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दावी पेश गरेका थिए।
6: सरकारले 10 सचिव सहित करिब 1,800 बढ़ी दरबन्दी कटौती गर्ने भएको छ। सरकारले कर्मचारी तन्त्रलाई सुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गराएको थियो। सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो। 30 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय कायम गर्ने घोषणा गरेको थियो। मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो।
7: उद्योगी व्यवसायको समस्या समाधान गर्न अर्थ मन्त्रालय